0: एक बुढा घर बनाउने सपना त बल्ल पूरा भयो. अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि. त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि.
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ.
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ.
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, गसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक गसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ.
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ.
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ. सम्पर्क फोन नम्बर 9842673829 र 9817154038.
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो.
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो. त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन.
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न.
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाटी छौ. गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि.
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि.
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा. लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी.
5: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855475783, स्थान लुम्बिनी कम्प्युटर बेसहर, लमजुङ.
6: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स भित्रमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ. कफी मात्रै कि खाना खाजा पनि छ, पकाल खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ. साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो.
7: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ.
8: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा. सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 9841680025.
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ. यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ. दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ कार्यालयहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 11 गते बिहिबार, अगस्त 27 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको चतुर्दशी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि, हालसम्म 157 जनाको शव भेटियो। थप बाढ़ी आउने भन्ने अफवाह फैलिँदै सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह।
3: सबै घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा, 400 बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त।
2: भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त, 450 मेगावाट बिजुली उत्पादन बन्द, पुनर्निर्माणका लागि मन्त्रालयहरूलाई तोकियो जिम्मेवारी।
3: चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी, भारतको बिहार राज्यमा उच्च सतर्कता, अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नगर्ने इरानको दावी।
2: र अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपालले आज किङ्समेनसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल हुने, क्लाइम्बिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा शुरूमा, रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज पनि बिहानैदेखि शुरू गरिने बारेको प्रसंग।
3: हिजो बिहान आएको रसुवाको बाढ़ीमा परेका मध्ये 157 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। गैरात 11 बजेसम्मको विवरण अनुसार 7 जिल्लामा 157 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितवनमा 64, गोर्खामा 19, तनहुँमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। प्रहरीले 28 जना प्रहरी कर्मचारी सम्पर्कमा नरहेको पनि बुलेटिनमा उल्लेख गरेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको जनाइएको छ। 20 जना त्रिविशिक्षण अस्पताल महाराजगंज काठमाडौँमा, 4 जना ट्रमा सेन्टर, 3 जना वीर अस्पताल, 1 जना वीरेन्द्र सैनिक अस्पताल छाउनी, 3 जना नर्विक अस्पतालमा र 9 जना त्रिशूली अस्पतालमा उपचाररत रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा 3,397 जना प्रहरी परिचालन गरिएको छ। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा खोजीमा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको गैराती सम्पन्न बैठकले प्रभावित क्षेत्रबाट घाइतेलाई उद्धार गरी शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुर स्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय समेत भएको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी ल्याइने तयारी गरिएको छ। घाइतेहरूको अवस्था अनुसार प्राथमिकरण गरी उद्धार तथा उपचारलाई अघि बढ़ाइने भएको छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै विदुर स्थित नेपाली सेनाको ब्यारेकतर्फ पनि पठाउन थालिएको बताइएको छ।
2: बाटीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका 8 ट्रक मार्फत करिब 8 टन सामग्री हिजो पठाइएको छ। सेनाका तिसवारीमा गैराती प्रभावित क्षेत्रतर्फ पठाइएको हो। प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा 500 थान मच्छरदानी, 1,000 थान बाल बालिकाका डिग्निटी किट, 220 थान स्लिपिङ ब्याग, 500 थान कम्बल, 10 थान प्लास्टिक सिट, 100 थान त्रिपाल, 500 थान सोलर बत्ती, 500 थान सोलर बत्तीको प्लेट, 30 KVA क्षमताको एउटा जेनेरेटर पनि त्यसतर्फ पठाइएको छ। भारत सरकारको तर्फबाट प्राप्त भएका 10 टन विभिन्न सहायता सामग्रीहरू पनि गैराती नै काठमाडौँ आइपुगेको छ। भारतीय राजदूतले नेपालका पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैबीच रसुवा नुवाकोट क्षेत्रबाट थप ठूलो बाढ़ी आउन लागेको भन्ने बारेमा अफवाह फैलिएको भन्दै बाढ़ी पूर्वानुमान शाखाले निरन्तर दिइएका सूचनाको मात्र पालना गर्न भनेको छ। हालसम्म प्राप्त सूचना तथा प्रारम्भिक विश्लेषण अनुसार त्यस क्षेत्रमा पानी परे पनि नदीको बहाव केही बढ़न सक्ने तर हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको शाखाले जनाएको छ। नेपालतर्फ कुनै ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनात सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी एसएमएस लगायतका उपलब्ध विभिन्न संचार माध्यमबाट यथाशीघ्र आधिकारिक सूचना तथा पूर्व सूचना सम्प्रेषण गरिने पनि बाढ़ी पूर्वानुमान शाखाले भनेको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। रसुवागढ़ी, स्याफ्रुवेसी, मैलुङ र बेत्रावतीमा तैनाथ सैनिकहरू सम्पर्कविहीन बनेका हुन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायत पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको पनि खोजी तथा उद्धार आज बिहानैदेखि शुरू गरिने गृह मन्त्रालयले जानकारी दिएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा हिजो बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। हिजोको संसदको बैठकमा सांसदहरूले यसबारेमा सरकारको ध्यान आकर्षण गराए र बैठकपछि सभामुख डोलप्रसाद अर्यालले उद्धार तथा राहतमा जुट्न सरकारको ध्यान आकर्षण गराउनुभयो।
5: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
2: बाढ़ी पहिरोपछि हिजो नै प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रको अवस्था, उद्धार खोज तथा राहतको प्रगति बारेमा जानकारी लिँदै उद्धार तथा राहत कार्यमा सक्रिय भएर जुट्न सरोकारवालालाई निर्देशन दिइसक्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। प्रधानमन्त्री शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपतकालीन बैठकमा शाहले उद्धार तथा राहतमा सक्रियताका साथ जुट्न निर्देशन दिनुभएको हो। राति सामाजिक सञ्जाल मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको अहिलेको प्राथमिकता घाइतेको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसलाई सुरक्षा दिनु रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकलाई अपील गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको पनि उहाँको भनाइ छ। विभिन्न राजनैतिक दलहरूले पनि आफ्नो बैठक बसालेर खोज तथा उद्धारमा सक्रिय भएर सरकारलाई सहयोग गर्न अनुरोध गरेका छन्।
3: क्षेत्र रसुवागढ़ी र तल्लो तटीय क्षेत्रको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क, पुल लगायतका भौतिक पूर्वाधारदेखि जलविद्युत आयोजना र त्यहाँ कार्यरत कर्मचारी प्रभावित भएका छन्। बाढ़ीले 19 वटा मोटरेबल पुल, प्रधानमन्त्री तथा मन्त्री परिषदको पुल बगाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शुभ राज न्युपानीका अनुसार बाढ़ीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा निर्माणाधीन निर्माण भएका पक्की पुलहरू बगेको बताइएको हो। जोखिमका कारण मोगली नानगाड सड़क खण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ भने विभिन्न ठाउँमा झोलुङ्गे पुल समेत क्षतिग्रस्त बनेका छन्। गोर्खाको धवादी घाट र धादिङको चौकी टार जोड्ने झोलुङ्गे पुल बाढ़ीले बगाएको छ। धादिङको सिलिङ टार र चितवनको कुरिन टार जोड्ने झोलुङ्गे पुल समेत पूर्ण रूपमा क्षति भएको छ। बाढ़ीबाट 2 अर्ब रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पूर्वाधार मन्त्री सुनिल कुमार लम्सालले जानकारी दिनुभएको छ। भत्किएका संरचना निर्माण सक्दो छिटो गरिने तयारी गरिने गरी पनि काम भइरहेको बताइएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध छन् भने रसुवाका 19 मध्ये 8, नुवाकोटका 47 मध्ये 15 टावर र धादिङका 12 साइटको सेवा पनि ठप्प बनेको छ। त्यस्तै एनसेलका 27 टावर डाउन भएका छन् भने विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ।
2: नेपाली सेनाले आज बिहान टिमुरे माथिका अलपत्र परेकाहरूको उद्धार गर्ने तयारी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ र हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण देखिएको समस्या र पूर्वावस्थामा फर्काउनका लागि विभिन्न मन्त्रालय र मन्त्री तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गरेको छ। हिजोको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
6: घटनामा मृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं बिचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने, यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पहिरो बारेमा भ्रम र वास्तविकता,
7: खोलाको नजिक नजाने, खोलामा गएर भिडियो बनाउने, टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने,
2: रसुवा बाढ़ी पछि घाइतेको उपचार सरकारी तथा गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन, भारत र चीन लगायतका देशबाट दुःख व्यक्त, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईं अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आजका खण्डबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बारीको विध्वंस मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता हजारौं घरबार विहीन शीर्षकमा खबर प्रकाशित छ। नेपाल लचिमका सम्बन्धित निकायका बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा बाढ़ीको कारण समेत पत्ता लागेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन असफल भएका छन्। त्यस्तै उद्धार र राहतका लागि धमाधम सहयोग शीर्षकको अर्को खबर छ। विश्व बैंकले 25 अर्ब, गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम एनर्जीले 1 करोड़ र राष्ट्रपाले 50 लाख दिने घोषणा समेत गरेका छन्। त्यस्तै मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता हजारौं घरबार विहीन, नुवाकोटको त्रिशुली तटीय क्षेत्रको अवस्था लगायतका खबरहरू प्रकाशित छन् भने आजको कान्तिपुरको भित्र पृष्ठमा पनि सोही विषयका खबरहरू प्रकाशित छन्।
2: आर्थिक कारोबार दैनिकमा बैंक तथा वित्तीय संस्थाका 18 शाखामा पूर्ण क्षति, 2 दर्जन भन्दा बढ़ी कर्मचारी सम्पर्कविहीन, शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको छ। 22 वटा पुलमा पूर्ण क्षति, 40 किलोमिटर सड़क बग्यो, शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको छ। 27 जलविद्युत आयोजनामा क्षति, पुनर्निर्माणमा 30 अर्ब लाग्ने, शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। पूर्वाधारमा 2 खर्ब भन्दा बढ़ी क्षति भएको अनुमान गरिएको बारेमा पनि खबरमा उल्लेख गरिएको छ। नागरिक दैनिकमा विपदमा सबै दल एकै ठाउँमा शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ। बग्दा बग्दगी बाँचे, गिरीलाल गुमाए 5 सदस्य, शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको खबर पनि छापिएको छ। हिउँ पहिरोले लेन्दे खोला थुनिँदा विनाशकारी बाढ़ी, शीर्षकमा श्रीराम सुवेदी र भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। 6 वटा पेट्रोल पम्पमा क्षति पुगेको बारेमा खबर गोर्खापत्र दैनिकको भित्रीपन्नामा छ। 1.5 दर्जन बैंक तथा वित्तीय संस्थामा क्षति भएको बारेमा पनि उल्लेख गरिएको छ। आपूर्ति व्यवस्था सहज बनाउन आग्रह, शीर्षकमा खबर छ। सरकारले विपद प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्तिलाई सहज बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ। विषयगत मन्त्रालयहरूले पनि छुट्टा छुट्टै बैठक बोलाएर आवश्यक निर्देशन मातहतका निकायहरूलाई दिएका छन्। अर्को खबर छापिएको छ, 27 जलविद्युत क्षतिग्रस्त, शीर्षकमा गोर्खापत्र दैनिकमै ईश्वर चन्द्र झाले क्षणभरमै बाढ़ीमा बिलायो ढुंगे बजार, शीर्षकमा नुवाकोटबाट लेख्नु भएको छ भने घाइतेको उपचार सरकारी अस्पतालमा, शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको छ। भित्रीपन्नामा नौनी र घिउको माग बढ़्यो, आपूर्ति प्रभावित, शीर्षकमा वसन्त पराजुले भरतपुर चितवनबाट लेख्नु भएको छ। कर्णालीको स्याउको बजार तराईमा, शीर्षकमा नेपालगंजबाट लेखिएको खबर छापिएको छ। दर्जन भन्दा बढ़ी विद्यालयमा क्षति भएको बारेमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन बनेको बारेमा मीन भण्डारीले गोर्खापत्र दैनिकमै लेख्नु भएको छ। मित्र राष्ट्रहरूद्वारा दुःख व्यक्त, शीर्षकमा खबर छापिएको छ भने सहयोग प्राप्तिको खाका तय गर्न लागिएको बारेमा पनि उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 36 घाइते काठमाडौँ ल्याइयो, टिचिङ ट्रमा र सैनिक अस्पतालमा उपचार हुँदै, शीर्षकमा खबर छ। आफन्त खोज्नेहरूको अस्पतालमा भीड़ लागेको बारेमा पनि कृष्ण रिजालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। रसुवा केरुङ नाका फेरि क्षतिग्रस्त भएको छ, चीनसँगको व्यापार र आवागमन अनिश्चित बनेको छ, बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना, शीर्षकमा अर्को खबर एम बमले लेख्नु भएको छ। भटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आगामी दुई तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको हो। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ, तर पानी पर्ने भनेर विभिन्न अफवाह फैलाइएको भन्दै त्यसमा सचेत रहन उल्लेख गरिएको छ। उद्धार र राहतका लागि सांसदले गराए सरकारको ध्यानाकर्षण, शीर्षकमा कमलराज भट्टले नयाँ पत्रिका दैनिकको भित्रीपन्नामा उल्लेख गर्नुभएको खबर छ। प्रतिनिधि सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ। सड़कमा कम्तीमा 20 अर्बको क्षति, शीर्षकमा अर्को खबर छ भने विपदमा सरकारसँग सहयोग र समन्वय गर्न निजी क्षेत्र तयार, शीर्षकमा खबर छापिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत एवं अन्य आवश्यक सहयोग समेत समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि राहत तथा पुनस्थापनाको प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। नाइमाले नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले विज्ञप्ति जारी गर्दै दुःखद घड़ीमा सरकारी तथा सुरक्षा निकायसँग आवश्यक सहकार्य गर्न आफूहरू तयार रहेको उल्लेख गरिएको छ। र अर्को खबर पनि छापिएको छ, 431 मेगावाटका 12 विद्युत आयोजना क्षतिग्रस्त भएको बारेमा उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। चीनको सुशासित क्षेत्र तिब्बतको केरुङ काउन्टीमा बाढ़ीले क्षति पुर्याएपछि चीनले ठूलो उद्धारकर्मी परिचालन गरेको छ। चिनिया अधिकारीहरूले खोज तथा उद्धारका लागि विभिन्न उपकरणहरू सहित 600 जना अग्नि नियन्त्रकहरू पनि परिचालन गर्न तयारी गरिएको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। चीन सरकारले उद्धार तथा राहतका लागि करिब 17 मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद राहत कोष समेत विनियोजन गरेको छ। निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमाण्ड सेन्टरमै तयारी अवस्थामा राख्ने तयारी भइरहेको समेत बताइएको हो। उता भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्व तयारी तीव्र बनाएका छन्। नेपालको रसुवा जिल्लामा हिजो आएको अचानकको बाढ़ीले भारतको बिहार क्षेत्रमा पनि केही प्रभाव पार्न सक्ने भन्दै भारतीय क्षेत्रमा उच्च निगरानी बढ़ाइएको हो। र इरानी राष्ट्रपति मसूद पेजेस्किनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने दावी गर्नुभएको छ। स्थानीय संचार माध्यमले उहाँको भनाईलाई उद्धृत गर्दै सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाव मार्फत केही हासिल गर्न नसक्ने उल्लेख गर्नुभएको हो।
2: साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप 20 सिरिजमा नेपालले आज किंग्समेनसँग खेल्दैछ। हिजो भएको प्रतिस्पर्धामा नेपालले लगातार दोस्रो जीत हात पारेको हो। खेलमा नेपालले एसीटी कोमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन बनाउनु भयो। 14 दक्षिण एसियाली खेलकुद साग चैत 20 देखि 28 गतेसम्म पाकिस्तानमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले हिजो पत्रकार सम्मेलन गरी पाकिस्तानले आयोजना गर्ने 14 दक्षिण एसियाली खेलकुद 2027 को तयारीको सन्दर्भमा जानकारी दियो। गत अगस्त 23 र 24 गते भएको बैठकमा 14 साको आयोजनासँग सम्बन्धी तयारी र अन्य महत्वपूर्ण विषयमा छलफल भएको थियो। आगामी सागमा 28 खेल समावेश हुनेछ, जसमा 25 खेलमा पुरूष र महिलाको खेल हुनेछ भने 3 खेलमा पुरूषको मात्रै प्रतिस्पर्धा हुनेछ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएशन बीच विद्यालय स्तरदेखि क्लाइम्बिङ खेलको विकास गर्ने उद्देश्यसहित सहकार्य गर्ने सम्झौता हिजो एउटा कार्यक्रमका बीचमा सम्पन्न गरिएको छ।
3: पहिरोका बारेमा भ्रम र वास्तविकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालीसोर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5223।
13: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPSको इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
14: क्यास्तो फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेसन खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब पहिरोका बारेमा भ्रम र वास्तविकताको कुरा हिजो बिहान आएको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो भन्ने अझै यकिन भइसकेको छैन तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याउने अनुमान गरिएको छ आकस्मिक बाढ़ी किन आयो यसका सम्भावित कारण के हुन सक्छन् आगामी दिनमा यस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिमबाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ
4: माथिल्लो क्षेत्रमा जाने जस्तो खोलाको नजिक नजाने खोलामा गएर भिडियो बनाउने टिकटक बनाउने भन्दै खोला झन् बाढ़ीको नजिक हेर्न जाने भनेर जाँदै नजाने जस्तो हामीले एउटा दुःखद कुराहरू के पनि सुनेका छौं भनेदेखि बाढ़ी भनेर हेर्न जाँदाखेरि चाहिँ नि सुरक्षित ठाउँमा भएको मान्छे पनि बाढ़ी हेर्न भनेर खोला नजिक जाँदाखेरि चाहिँ त्यसले बगाएको चाहिँ नि घटना पनि पोखराको चाहिँ सन् 2012 चाहिँ जुन घटना थियो वैशाख 23 थियो है त्यसमा चाहिँ नि देखिएको थियो भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ़दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढ़ी जुन छ यो माथिल्लो शब्द उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसे कम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं
5: अर्को चाहिँ विशाल वाचा कुवरजीको कमेन्ट रहेको छ उहाँले हेलो नमस्कार भन्नुभएको छ नमस्कार छ विशालजी यो बाढ़ी कसरी आयो पानी परेको पनि थिएन त्यति साह्रो कसरी आयो यो बाढ़ी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ
4: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन यो बाढ़ी सामान्यतया पानी यस्तो हो अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिने क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त अन्त हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो
5: एसके कार्केजीले लेख्नु भएको छ यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँ भन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ यसमा तपाईँको के छ
4: हो अब साइरन पनि भन्दा पनि अहिले त्यसरी अहिले बाढ़ी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि किन यो कम यो चाहिँ यो संसारको विस्तारले गर्दा नै हो होइन र अब त्यो साइरन मात्रै होइन जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढ़ी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ
3: हिम पहिरो विज्ञ श्री कमल दुवेदीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक रसुवा बाढ़ीमा परेकाहरूको उद्धार तथा खोजी कार्य आज बिहानैदेखि हालसम्म 157 जनाको शव भेटियो थप बाढ़ी आउन सक्ने अफवा सही सूचनाको पालना गर्न बाढ़ी पूर्वानुमान शाखाको आग्रह सबै घाइतेको उपचार सरकारी तथा विभिन्न गैर सरकारी अस्पतालमा 400 भन्दा बढ़ी पर्यटक सम्पर्कविहीन भारत र चीनद्वारा दुःख व्यक्त भोटेकोशी बाढ़ीले 40 किलोमिटर सड़क क्षतिग्रस्त 450 मेगावाट बिजुली उत्पादन बन्द पुननिर्माणका लागि मन्त्रालयहरूलाई जिम्मेवारी तोकियो चिनिया क्षेत्रमा खोज तथा उद्धारका लागि 600 उद्धार कर्मी परिचालन भारतको बिहार राज्यमा उच्च सतर्कता अमेरिकी नयाँ आर्थिक प्रतिबन्धले कुनै असर नपर्ने इरानको दावी
6: र अस्ट्रेलियामा जारी टप एन्टी ट्वेन्टी सिरिजमा
3: नेपालले आज किङ्स मेलसँग खेल्दै 14 दक्षिण एसियाली खेलकुद सागमा 28 खेल सहभागी हुने क्लाइभिङ खेलको विकासका लागि विद्यालय खेलकुद महासंघसँग सम्झौता। साझा खबर कन्तीमा कार्टुन कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको कार्टुन लिएका छौं। कार्टुन पुरानो हो तर सान्दर्भिकताको आधारमा यसलाई फेरि प्रस्तुत गर्दैछौ। रसुवा बाढ़ी आयो, बाढ़ीपछि विभिन्न विद्यालयहरूबाट बाल बालिका बगाएको भनेर केही अफवाहहरू पनि फैलाइयो र केही कन्टेन्ट क्रिएटर अर्थात केही सामग्री बनाउने व्यक्तिहरूले यसबारेमा अफवाह फैलाइएको भन्दै विभिन्न आलोचना विरोध पनि भइराखेको छ। विपदको बेलामा संवेदनाहीन बन्न कसैलाई पनि मिल्दैन। यहाँ एउटा बाढ़ी आइराखेको जस्तो दृश्य देखाइएको छ। पृष्ठभूमिमा केही घरहरू पनि रहेका छन् र ती घरको अगाडिपट्टि एकजना व्यक्ति छन् जो पानीमा डुब्दै गरेको जस्तो देखिन्छ र त्यही नजिकै पुगेका छन् एउटा माइक हातमा राखेका व्यक्ति जसले सामान्य रहेका व्यक्तिलाई केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, यस्तो डुबाईले कहाँ भ्युज आउँछ भने अलि चुर्लुम्मै डुब्नुहोस् न।
6: हस्तो प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लिपुका सन्न सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए कान्छा, कहाँ हिँडिसकी बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि। सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको।
2: त्यसो भए
1: कहाँबाट सामान किन्ने विचार छ?
2: त्यही त अलमलमा छु,
1: सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
2: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्रै हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि।
1: हो र भाइ, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान? किन नपाउनु?
2: थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्।
1: साँच्चै सामानको गुणस्तर कस्तो छ त?
2: भर पर्दो, गुणस्तरीय र विश्वसनीय। घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
3: विश्वसहर नगरपालिका साथ मर्सेल्ली क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड लमजुङ, मोबाइल नम्बर 98461 27939 र 98460 86908।
5: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98462-49129 र 98461-52091।
8: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने, कहिल्यै बिरामी भएर केही मेलो मेसी फाल्ने।
9: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
8: हुन्छ बुहारी, ल गइहालौ, साह्रै गाह्रो भयो।
9: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा,
10: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465-64093।
11: शान्ति र विकासका लागि हाम्रो आवाज।
12: Radio Chautari 91.4 MHz.

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रोय र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। भोटेको सी नदीमा आएको बाढ़ीका कारण हालसम्म 157 जनाको शव भेटियो, झण्डै 1000 जना बेपत्ता। लमजुङमा समावेशी स्वास्थ्य सेवाबारे स्वास्थ्य कर्मीलाई अभिमुखीकरण, दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउनु पर्ने। बालिका बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कार्यवाही गर्न अखिल नेपाल महिला संघ लमजुङको माग, घटना दोहोरिन नदिन विशेष पहल गर्नुपर्नेमा जोड। माया गुरूङ सांगीतिक साँझको तयारी तीव्र, प्रचार प्रसार सँगै देश विदेशबाट सहयोग आउने क्रम पनि बढ़्यो। र भोटेको सी बाढ़ीले गण्डकी प्रदेश सभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश, बिहिबार बिहान 10 बजे अर्को बैठक बस्ने।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीका कारण हालसम्म 157 जनाको ज्यान गएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितौनमा 64, गोरखामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको हो। बाढ़ीका कारण विभिन्न

अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 20 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंज, 4 जना रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण हालसम्म 157 जनाको ज्यान गएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 3, नुवाकोटमा 13, धादिङमा 27, चितौनमा 64, गोरखामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको हो। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार 20 जनाको त्रिवी शिक्षण अस्पताल महाराजगंज, 4 जनाको ट्रमा सेन्टरमा, 3 जनाको वीर अस्पताल

झण्डै 1000 जना बेपत्ता भएको अनुमान छ। बेपत्ताहरूको खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा जनधनको क्षति पुगेको छ। हिजो बिहान चीनतर्फबाट 81 आएको ठूलो बाढी रसुवाको भोटे कोशी हुँदै त्रिशुली नदीमा मिसिदा नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको हो। नेपालमा भोटेकोशी नामका दुईवटा नदी छन्। एउटा भोटेकोशी नदी सिन्धुपाल्चोक र अर्को रसुवामा पर्छ। सिन्धुपाल्चोकको भोटेकोशी सुनकोशी नदीमा मिसिन्छ र सप्तकोशी नदी प्रणालीको हिस्सा बन्न पुग्छ। अर्को रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ नाका र लेन्दे खोला रसुवागढ़ी क्षेत्रमा मिलेपछि नेपालमा भोटेकोशी नामले चिनिन्छ। यो नदीपछि त्रिशुली नदीमा मिसिन्छ। हिजोको बाढी रसुवाको भोटेकोशी नदीमा आएको हो। लमजुङबाट निर्वाचित प्रतिनिधि सभा सांसद धर्मराज केसीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पाठ सिक्दै लमजुङका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीको तत्काल पुनर्मूल्यांकन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। रसुवा नुवाकोट र धादिङमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति दुःख व्यक्त गर्दै सांसद केसीले दिवंगत प्रति श्रद्धांजलि तथा पीड़ित परिवारमा समवेदना व्यक्त गर्नुभएको छ। उहाँले विपदको बेला सरकारले देखाएको तदारूकता, प्रधानमन्त्रीबाट भएको तत्काल समन्वय तथा निर्देशन र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार तथा राहतमा सक्रियताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। सांसद केसीले जलवायु परिवर्तन का कारण हिमनदी पग्लने, हिमताल विस्तार हुने तथा हिमताल विस्फोट अर्थात ग्लोफ अतिवृष्टि, आकस्मिक बाढ़ी र पहिरो जस्ता जोखिम बढ़दै गएको भन्दै देशभरका नदी बेसिनको जोखिम पुनर्मूल्यांकन गर्नुपर्ने बताउनु भएको छ। लमजुङका धेरै बस्ती हिमतालबाट शुरू हुने नदी तथा खोलाका किनारमा रहेकाले सम्भावित विपदबाट जोगिन आजदेखि नै पूर्व तयारी थाल्नुपर्ने उहाँको भनाइ छ। उहाँले सरकारको अहिलेको उद्धारमुखी सक्रियतालाई भविष्यमा हुन सक्ने विपद रोकथाम तथा जोखिम न्यूनीकरणमा समेत त्यही गतिमा परिचालन गर्न आग्रह गर्नुभएको छ। विपद पर्खेर होइन, विपद पूर्वानुमान गरेर तयारी अवस्थामा रहनुपर्छ, सांसद केसीले भन्नुभएको छ। लमजुङका स्वास्थ्य कर्मीलाई दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा रहेका सरकारी प्रावधानबारे अभिमुखीकरण गराइएको छ। स्वास्थ्य सेवामा अपाङ्गता भएका व्यक्तिको सहज र समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य र लमजुङ नेत्रहीन संघको आयोजनामा बुधबार बेसी शहरमा अभिमुखीकरण कार्यक्रम गरिएको हो। जिल्लाका स्वास्थ्य कर्मीहरूका लागि समावेशी स्वास्थ्य सेवा प्रवाहमा सरकारी प्रावधान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिँदा आवश्यक पर्ने व्यवहारिक सहजीकरण, स्वास्थ्य कर्मीले अपनाउनु पर्ने व्यवहार तथा स्वास्थ्य संस्थालाई अपाङ्गता मैत्री बनाउने विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रममा स्वास्थ्य संस्थामा सेवा लिन आउने दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक सहज र पहुँचयुक्त सेवा उपलब्ध गराउन स्वास्थ्य कर्मीको भूमिका महत्वपूर्ण हुने बताइएको छ। स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिले भोग्नुपर्ने व्यवहारिक कठिनाई पहिचान गरी सेवा प्रवाहलाई सहज बनाउनु पर्नेमा समेत जोड़ दिइएको थियो। कार्यक्रमका विषय विज्ञ डाक्टर शरद कोइराला र सीता शाहले सहभागी स्वास्थ्य कर्मीलाई प्रशिक्षण दिएका थिए। उनीहरूले स्वास्थ्य सेवा प्रवाहका क्रममा दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिको आवश्यकता र अवस्थालाई बुझेर सेवा दिनुपर्ने बताएका छन्। नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य लमजुङका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले स्वागत गर्दै कार्यक्रमको उद्देश्य र गतिविधि बारे जानकारी दिनुभएको थियो। उहाँका अनुसार स्वास्थ्य सेवामा अपाङ्गता भएका व्यक्तिको पहुँच विस्तार गर्न स्वास्थ्य कर्मीलाई सरकारी व्यवस्था तथा व्यवहारिक पक्षबारे जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो। लमजुङ नेत्रहीन संघका ज्येष्ठ सदस्य गोपाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेपाल नेत्रहीन संघ समावेशी विकासका लागि कार्य लमजुङका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले गर्नुभएको थियो। स्वास्थ्य सेवामा समान पहुँच र सहभागिता सुनिश्चित गर्न आवश्यक ज्ञान तथा व्यावहारिक सिप प्रदान गर्ने

0: सदस्यले अभिमुखीकरण आयोजन गरिएको जनाइएको छ। कार्यक्रममा लमजुङका 8 पालिका र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य शाखा प्रमुख लगायत स्वास्थ्य कर्मीको सहभागिता थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यक र रेडियो चौतारीको फेसबुकमा सुन्दै हुनुहुन्छ। बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: बुढी ए बुढी, किन न्याउ र मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चौकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98168-85520, 98066-66162 र 06651381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
7: मौसले गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहङ राई,
2: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
2: विष्णु विक्रम राई,
7: सुनिल थापा,
2: पशुपति राई,
7: डीबी गुरुङ।
8: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
9: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
10: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
9: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
10: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
9: ल त, म पनि त्यतै जाने भएँ।
11: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
12: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
13: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
15: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना, प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मिति भित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपलब्ध योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र, नगद वा राष्ट्रिय वाणिज्य बैंक 6940100100002600001 दाखिला भोचर तलब भत्ता ₹19,000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगत्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565 4960। जीमेल gamgamilan23@gmail.com। चङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
16: किन हाँस्या नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
17: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू। दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिचाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
18: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
19: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। अखिल नेपाल महिला संघ जिल्ला कमिटी लमजुङले 12 जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका 9 दुधौरीकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कड़ा कार्यवाही गर्न माग गरेको छ। संघीय अध्यक्ष पवित्र थापा राणाले विज्ञप्ति जारी गर्दै बालबालिका तथा महिलामाथि हुने हिंसा, बलात्कार र अन्य घटना बढ़दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। सुशासन र जवाफदेहिताको विषय उठाइए पनि महिलालाई पूर्ण मानवका रूपमा स्वीकार नगर्ने प्रवृत्ति अझै कायम रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जितपुर सिमरा उपमहानगरपालिका 9 दुधौरीकी बालिका गरिमा चौधरीको बलात्कारपछि भएको जघन्य हत्याले घटनाले समाजमा महिला तथा बालिकाको सुरक्षामाथि गम्भीर प्रश्न खड़ा गरेको जनाइएको छ। घटनाका दोषीलाई हदैसम्मको कार्यवाही गर्न सरकार समक्ष माग गरिएको छ। आगामी असोज 10 गते बेसी शहरको फूलबारी मंचमा आयोजना गरिने माया गुरूङ सांगीतिक साँझको प्रचार प्रसारलाई तीव्र पारिएको छ। आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति लमजुङले कार्यक्रमको तयारी समेत तीव्र पारेको जनाएको छ। प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले स्थानीय तहको जनप्रतिनिधि, समाजका अगुवा, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न समुदायसँग भेटघाट तीव्र पारिएको बताउनुभयो। यस्तै सामाजिक सञ्जालमा पोस्टर प्रयोग भइरहेको बताउनुभयो। प्रचार प्रसार अन्तर्गत ठाउँ ठाउँमा ब्यानर टास्ने कार्यक्रम समेत शुरू भएको छ। सांगीतिक साँझका लागि बेसी शहर नादा टो नालमा समाजले सह आयोजकको भूमिकामा रहने गरी सहमति भएको प्रतिष्ठानका अध्यक्ष तामाङले बताउनुभयो। उहाँका अनुसार बेसी शहर नगरपालिका 5 नालमा घर भई हाल बेसी शहर बस्दै आएका नालमालीहरूको समाज नादा टो नालमा समाज सह आयोजक हुने गरी सहमति भइसकेको छ। समाजका अध्यक्ष क्याप्टेन चित्रबहादुर गुरूङको अध्यक्षतामा बसेको बैठकमा उक्त सहमति भएको उहाँले बताउनुभयो। प्रतिष्ठानले मंगलबार कोलासुथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ र उपाध्यक्ष गमी माया गुरूङका साथै मर्स्याङ्गी गाउँपालिका अध्यक्ष अर्जुन गुरूङसँग भेटघाट र छलफल गरेको छ। यसअघि नालमा समाज काठमाण्डु, नालमा समाज पोखरा, तमो हिला छोजदी गुरूङ राष्ट्रिय परिषद बेसी शहर इकाई आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति लमजुङ विभिन्न क्लब आमा समूहका साथै नालमा गाउँवासीसँग छलफल तथा अन्तर्क्रिया गरिसकेको प्रतिष्ठानका सचिव चित्र दुराले बताउनुभयो। यस्तै विभिन्न वडा कार्यालयहरू जनप्रतिनिधि कर्मचारीसँग छलफल भइरहेको प्रतिष्ठानका सदस्य निक्की थापाले बताउनुभयो। बुधबार मात्रै लमजुङ उद्योग वाणिज्य संघ, लमजुङ साइक्लिङ संघ, बेसी शहर नगरपालिका, उडा नम्बर 7 महिला सञ्जालसँग छलफल तथा अन्तर्क्रिया गरिएको छ। वरिष्ठ लोक गायिका माया गुरूङको नाममा आयोजना गरिने यस सांगीतिक साँझका लागि पोखरामा वाद्यवादन सहित कलाकारहरूको गायन पूर्व अभ्यासको तयारी भइरहेको माया गुरूङ सांगीतिक साँझका कार्यक्रम संयोजक अनुज अधिकारीले बताउनुभयो। उहाँका अनुसार सांगीतिक साँझको तयारी र प्रचार प्रसारसँगै देश विदेशबाट सहयोग आउने क्रम पनि बढ़ेको छ। अग्रज गायिकाको सम्मानका साथै कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्यले आयोजना गर्न लागिएको माया गुरूङ सांगीतिक साँझको तयारीमा देश विदेशमा रहेका लमजुङेहरू जुटेको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति लमजुङले जनाएको छ। भोटेकोशी बाढ़ीका कारण गण्डकी प्रदेश सभाको बैठक प्रभावित भएको छ। बुधबारको बैठकको शुरूमै शून्य र विशेष समय राखिएको भए पनि सभामुख कृष्ण प्रसाद धितालले यो दुई विशेष कार्यसूचीबाट हटाइएको बताउनुभयो। बुधबार प्रदेश खाद्य अधिकार तथा खाद्य गुणस्तर सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन सभामा पेश भएको छ। सामाजिक तथा कृषि समितिबाट पारित भएको उक्त विधेयक प्रतिवेदन सहित समिति सभापति दमयन्ती रूचालले सभामा पेश गर्नुभएको हो। बैठकको शुरूमै सभामुख धितालले रसुवा लगायतका जिल्लामा बाढ़ी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। प्रदेश सभाले विपदप्रति दुःख मनाउ गर्दै कार्यसूचीमा रहेका शून्य र विशेष समय हटाइएको थियो। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक व्यवस्थापकीय कारणले केही ढिला गरी शुरू भएको थियो। गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 4 जना मन्त्रीले राजीनामा दिएपछि एमाले प्रतिपक्षमा पुगेको छ। प्रतिपक्षी दलका लागि सीट व्यवस्थापन गर्नुपर्ने भएकोले बैठक शुरू हुन ढिलाइ भएको प्रदेश सभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो। यसका साथै लामो समयपछि रामघाट स्थित प्रदेश सभाको सचिवालयकै भवनमा बैठक बसेकोले पनि केही समय लागेको थियो। गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 6 घण्टामा कैलालीमा सबैभन्दा बढ़ी 67.4 मिलिमिटर वर्षा भएको छ। अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। पूर्वी क्षेत्रको तुलनामा मध्य नेपालदेखि पश्चिमी क्षेत्रमा बढ़ी वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभाग र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिसम्म नै यी प्रदेशसहित देशका विभिन्न ठाउँमा वर्षाको गतिविधि सक्रिय रहने अनुमान छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने, पहाड़ी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। मौसम तथा बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न, ठूलो वर्षाको बेला अनावश्यक यात्रा नगर्न, नदी खोला तथा कमजोर पुल आसपास नजान र पहिरोको जोखिम भएको क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कार्यवाही। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण 157 जनाको ज्यान गयो, झण्डै 1000 जना बेपत्ता। लमजुङमा समावेशी स्वास्थ्य सेवाबारे स्वास्थ्य कर्मीलाई अभिमुखीकरण, दृष्टिविहीन तथा अन्य अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउन स्वास्थ्य कर्मीको भूमिका महत्वपूर्ण। बालिकाको बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई कार्यवाही गर्न अखिल नेपाल महिला संघ लमजुङको माग, घटना दोहोरिन नदिन विशेष पहल गर्नुपर्नेमा जोर। माया गुरूङ सांगीतिक साँझको तयारी तीव्र, प्रचार प्रसार सँगै देश विदेशबाट सहयोग गर्ने क्रम पनि बढ्यो। र भोटेकोशी बाढीले गण्डकी प्रदेश सभाको बैठक प्रभावित, खाद्य अधिकार विधेयकको प्रतिवेदन पेश, बिहिबार बिहान 10 बजे अर्को बैठक बस्दै। हवस् त, यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बसेललाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाई?
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
4: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
5: बेसी सहरबाट चार धाम तीर्थ यात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
6: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
5: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो शिर सुरक्षित गर्नुहोला।
7: जाने स्थानहरू
5: बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
6: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
5: सम्पर्क मुन्ना गुप्त, गुप्त मिठाई पसल, बेसी सहर नगरपालिका 8, 13, फिल्म हल चोक, लमजुङ।
6: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62-73।
8: भोटेवाडका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायणस्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायणस्थान लम्जुङ
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1989।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240535, 0665240475, मोबाइल नम्बर 98560.

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईए उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6394010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 9856045960। जीमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाथ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जानु भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665 520 227, मोबाइल नम्बर 9842649129 र 9841552091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भए।
7: बुढा थोकी ब्रदर सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे को समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा,
7: होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।

0: 67 साठी 900 फोन र
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी कालबारा हि डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेची सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816585520 9806666162 र 0665231381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
1: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9804319789
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 0665213381। दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षकको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भेटे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
6: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-17-15-40-38।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने?
9: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
1: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ও দুঃখে কাইলে টাও কো দুখনি কাইলে পেট দুখনি কে দুখে আও দুখে আও জানি এই বেলা পখালা লাগের হইরান হইন কা জানি হলা কে গর্নি কে না গর্নি কাইলেই বিরামি ভয়ের কেই মেলো মিশে যাই
1: বুয়া চিব নগর্নোস ঝাট্টাই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বেশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাটো ছ নি তিন জ্যাম বরু
0: হুন্ছ বুয়ারি ল গই আলম সারে গারো
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोपाइटर टेकजङ गुरु नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी शहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665209003 मोबाइल नम्बर 9841680025
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: किन हाँस्या हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल।

जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोभाइडर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665 2035 0665 2035 475। मोबाइल नम्बर 9856 45 735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र,
1: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665 20 4 27, मोबाइल नम्बर 98 4 65 44 264 र 98 4 67 60 915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
7: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लाइसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचिचहा नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सक्सियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060279।
11: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है। कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
12: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
11: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
12: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
11: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
12: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
11: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोपाइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204735, 0665204375, मोबाइल नम्बर 9855445745।

0: दाई पैसा त तन्नै कमाएर ल्याउने भयो क्यारे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी, फलफुल र बाली नाली लाउने बेला पनि भएको छ।

0: फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
1: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 र 98403 1989।
2: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
4: ए हजुर, पेन्सन पट्टा हरायो रे?
5: हो हो, म खोज्दैछु।
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
6: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
4: बुद्धि तमाङ,
6: गौमाया गुरुङ,
4: विल्सन विक्रम राई,
6: सुनिल थापा,
4: पशुपति राई,
6: डीबी गुरुङ।
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
8: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
9: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
8: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि।
9: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651381। दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
11: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
12: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
11: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
13: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस सहरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565487383, स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
4: वा,
3: कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड कप बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
7: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
8: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ, बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
7: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
9: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
7: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 98462149129 र 98461052091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460098911।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: 哎呀，多少都想，该得照顾到你，该得别到你，接都晓得晓，咱们原来不可能拉给了伊人，伊那干啥呢？伊拉，接个呢，接那个呢，再来一笔让你玩了，给没了没事的。
1: बुआ चीर नगर्नुस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई संपर्क मोबाइल नंबर 98465-64093
3: पेंशन पत्ता हराएको सूचना यही मिति 2083 साल
4: ए हजुर पेंशन पत्ता हरायो रे
5: हो म खोज्दै छु
4: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
6: मौत्से गुरुङ द्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गते देखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
4: बुद्धि तमाङ
6: दौमाया गुरुङ
4: विष्णु विक्रम राई
6: सुनिल थापा
4: पशुपति राई
6: डीबी गुरुङ
7: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
8: दाई पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे
9: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
8: अब के गर्नुहुन्छ त दाई
9: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
8: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ यस्तो कुरा यादै भएन
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45501 र 98261-73799
8: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
8: सुन्नु न एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला
5: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले विश्वको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बात ल्याउनु छ
8: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
2: प्रोपाइटर अमृत श्रेष्ठ बेचीचहर नगरपालिका 8 झिङ्गेखोला पुल्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560-46257 र 98-40067-787
10: ए दिदी बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको
11: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि कुखुराको दाना सकियो
10: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे
11: हो नि होलसेल र खुद्रा मूल्यमा पाइन्छ होम डेलिभरी सेवा पनि छ
10: ल त म पनि त्यतै जाने भए
12: बुढा थोकी ब्रदर्स सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ प्रोपाइटर हरिकृष्ण बुढा थोकी
13: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98630-52615
14: नोट हरेक दिन बिहान 6 बजेदेखि 7 बजे भएको समयभित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
15: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

हजुर नमस्कार नमस्कार नमस्कार रेडियो चौतारी 91.4 MHz प्रस्तुति चौतारी कल्टाङको पर्खाईमा बस्नु भएको श्रोता मित्रहरू सदाका दिन झै आज पनि म भगवती उपस्थित भएको छु र प्राविधिक कक्षाबाट साथ दिइरहनु भएको छ सीतारामले। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0663-5183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ श्रोताबिनहरू। बिहिबार व्यवसायमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ भने। कल गरेर हामीसँग जोडिनुहोला। हामी फरक दिन फरक विषय लिएर आउने नै छौ तपाईँको लागि भनेर आइतबारको दिन 8 गीत लिएर आउनेछौ। 8 गीत मध्ये एउटा नम्बर लगेर आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ र सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ श्रोता मित्रहरू। मंगलबारको दिनमा भने तपाईँले आधुनिक गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने आफ्नो मनमा लुकेर रहेको कुराहरू आफ्नो साथी इष्ट मित्र आफन्तहरूलाई रेडियो मार्फत फोन गरेर सुनाउन सक्नुहुनेछ र आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने तपाईँले मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। तपाईँलाई मनपर्ने नेपाली गीतहरू रोजेर साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ र शनिबारको दिनमा भने आधुनिक गीत गाउन सक्नुहुनेछ। तपाईँलाई मनपर्ने आफ्नै आवाजमा आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ र आफ्नो साथी इष्ट मित्र आफन्तहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हामीले तपाईँहरूको लागि भनेर खुल्ला गरिसकेका छौ। 0663-5183 जोडिन सक्नुहुनेछ। रमाइला कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ र हाम्रो फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूको कमेन्टले कार्यक्रमको अन्तिममा पढेर सुनाउने नै छौ र कमेन्ट मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू तपाईँहरूको लागि भनेर हामीले खुल्ला गरिसकेका छौँ। 0663-5183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हरेक दिन फोन गर्नुहुने कलरलाई एकजना लक्की कलरलाई गोला प्रथा गरेर एक प्लेट झोल मोमो प्रदान गरिनेछ। ग्रिनफिल्ड मोमो झोल पसलबाट प्रदान गरिनेछ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ हजुर पनि लक्की कलर भन्न चाहनुहुन्छ भने कल गरेर जोडिन सक्नुहुनेछ र हरेक दिन फोन गर्ने कलरहरूलाई हाम्रो यही बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी आकर्षक फोटो फ्रेमिङ गरी फोटो र फ्रेम पनि प्रदान गरिनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0663-5183 कल गर्न सक्नुहुनेछ। श्रोताबिनहरू आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुने नै छ। आइतबार तपाईँले 8 गीत मध्ये एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई सम्झना समर्पण गर्न सक्नुहुनेछ भने सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। सोमबारको दिनमा भने तपाईँहरूको इष्ट मित्र आफन्त साथी संगी जस्तो शुभ जन्मदिन परेको छ उहाँलाई शुभ जन्मदिनको शुभकामना दिन सक्नुहुनेछ। कोही साथीहरू बिरामी हुनुहुन्छ भने उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू मंगलबारको दिनमा भने तपाईँहरूले आधुनिक गीत रोज्नुपर्ने हुन्छ र बुधबारको दिनमा भने तपाईँहरूको मनमा लुकेर रहेको कुराहरू कुनै साथीहरूलाई भन्न सक्नुभएको छैन भने रेडियो मार्फत फोन गरेर उहाँलाई मनको कुरा पनि भन्न सक्नुहुनेछ। आफ्नो मन हलुका पनि बनाउन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ श्रोताबिनहरू। बिहिबार व्यवसायमा भने तपाईँहरूले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने तपाईँहरूले आफ्नै आवाजमा आधुनिक गीत गाएर सुनाउन पर्ने हुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0663-5183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कसिली

0: हजुर यो सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोता मित्रहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0664-5183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने श्रोता मित्रहरू तपाईँले आफ्नै आवाजमा गीत गाएर सुनाउन सक्नुहुनेछ र गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू के गर्दै हुनुहुन्छ, यदि हजुरहरू कार्यक्रम सुनिरहनु भएको छ भने हाम्रो फेसबुक पेजमा पनि कमेन्ट गर्न सक्नुहुनेछ र कमेन्ट मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुने नै छौ। आइतबारको दिनमा भने तपाईँहरूले हामीले 8 गीत लिएर आउँछौ। 8 गीत मध्ये एउटा नम्बर रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण गर्न सक्नुहुनेछ। सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुनेछ र बुधबारको दिनमा भने आफ्नो मनमा गुम्सिएर रहेको कुराहरूलाई बाहिर प्रस्फुटन गर्न सक्नुहुनेछ। कुनै साथीहरूलाई भन्न सक्नुभएको छ भने उहाँहरूलाई रेडियो मार्फत फोन गरेर सुनाउन सक्नुहुनेछ आफ्नो मनको कुरा। आज भने हामी बिहिबार व्यवसायमा छौं। बिहिबार व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ र शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने आफ्नै आवाजमा आधुनिक गीत गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। कतिपय साथीहरू गाउँघरमा आफ्नो कार्य व्यस्तताको कारण पनि फोन गर्न नसके पनि कार्यक्रम चाहिँ सुनिरहेको छु है। कार्यक्रम चाहिँ सुन्दै हुनुहुन्छ होला, कोही कोदो गर्दै हुनुहुन्छ होला, कोही धान गर्दै हुनुहुन्छ, चर्को घाममा पनि कार्यक्रम सुनिरहनु भएको छ होला, हामीलाई माया गरिरहनु भएको छ होला, आफ्नो कार्य व्यस्तताले फोन गर्न सक्नु भएको छैन होला। कार्यक्रमलाई कतिले सुन्दै हुनुहुन्छ कमेन्ट मार्फत पनि सम्झन समर्पण गर्न सक्नुहुनेछ। श्रोताबिनहरू सदाका दिन चाहिँ आज पनि म आइसकेकी छु तपाईँहरूको लागि भनेर हामीले खुल्ला गरिसकेका छौँ। 0664-5183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ र दिनौ फोन गर्ने कलरलाई एक प्लेट झोल मोमो पनि ग्रिनफिल्डबाट एक प्लेट झोल मोमो पनि प्रदान गरिएको छ है। श्रोताबिनहरू नबिर्सनु होला, यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्न सक्नुहुनेछ र हामीसँग मिठो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। कहाँ के गर्दै हुनुहुन्छ श्रोताबिनहरू, एकदमै गर्मी मौसम छ, प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने सँगसँगै हामीलाई पनि माया गरिदिनु होला। तपाईँहरूको माया साथ सपोर्टले हामीलाई अगाडि बढ्ने प्रेरणा मिल्नेछ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने 0664-5183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हामी फरक दिन फरक विषयको साथमा उपस्थित हुने नै छौँ। तपाईँहरूले आइतबारको दिनमा भने हामीले दिएको 8 गीत मध्ये एउटा नम्बर रोजेर गीत बजाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। तपाईँको इष्टमित्र आफन्त साथी संगी दाजुभाइ कसैको शुभ जन्मदिन परेको छ भने उहाँलाई शुभ जन्मदिनको शुभकामना पनि दिन सक्नुहुनेछ। कुनै साथीहरू बिरामी हुनुहुन्छ भने उहाँलाई स्वास्थ्य लाभको कामना पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू मंगलबारको दिनमा भने आधुनिक गीत रोज्न सक्नुहुनेछ हजुरहरूले। बुधबारको दिनमा भने आफ्नो मनमा गुम्सिएर रहेको कुरा कुनै साथीहरूलाई भन्न सक्नु भएको छैन भने रेडियो चौतारीमा कल गरेर रेडियो मार्फत हजुरले आफ्नो साथीहरूलाई आफ्नो मनको कुरा पनि सुनाउन सक्नुहुनेछ। र बिहिबारको दिनमा भने आज पनि हामी बिहिबारै दिन छौँ। बिहिबारको व्यवसायमा भने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। तपाईँहरूलाई मनपर्ने आफूलाई मनपर्ने गीत रोजेर आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। शनिबारको दिनमा भने आधुनिक गीत गाउन सक्नुहुनेछ। तपाईँहरूलाई मनपर्ने आधुनिक गीत गाएर आफ्नै आवाजमा सुनाउन सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0664-5183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू एकदमै गर्मी लागेको छ, प्रशस्त मात्रामा पानी पिएर बस्नुहोला। हरेक दिन फोन गर्नुहुने लक्की घोडालाई एक प्लेट झोल मोमो पनि प्रदान गरिएको छ। हाम्रो यही विशेष सहर सेरोरालमा रहेको ग्रीन फिल्ड झोल मोमोबाट प्रदान गरिनेछ। श्रोता मित्रहरू हजुरहरू पनि बन्न सक्नुहुनेछ है लक्की कलर। यदि लक्की कलर बनेर झोल मोमोको टेस्ट लिन चाहनुहुन्छ भने काठमाडौँकै टेस्टमा झोल मोमो रहेको छ है। श्रोता मित्रहरू आउनुहोला, कल गर्नुहोला, हामीसँग जोडिनुहोला र हरेक दिन फोन गर्नुहुने कलरलाई बुद्ध डिजिटलबाट एउटा फोटो फ्रेमिङ सहितको फोटो प्रदान गरिनेछ। हजुरहरू पनि भन्न सक्नुहुनेछ लक्की कलर। हामीले गोला प्रथा गरेर हजुरको नाम हेरेर हामीले पक्कै पनि दिने नै छौँ। अहिलेसम्म जति पनि लक्की कलर भन्नुभएको छ उहाँले चाहिँ रेडियो चौतारीमा सम्पर्क गर्नुहोला र हिजो को भन्नुभयो त लक्की कलर भनेर पनि हजुरको मनमा खुल्दुली भइरहेको छ होला। यदि कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रमको अन्त्यमा म भन्ने नै छु श्रोताबिनहरू, यदि फुर्सदमा हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने 0665 81 83 मा कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाईमा छौ। बिहिबारे बसाईमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्नुहोस्, हामीसँग जोडिनुहोस्, आउनुहोस्, रमाइला कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, रमाइलो कुराकानीको साथमा जुट्न सक्नुहुनेछ र हामीसँग कुराकानी गर्न सक्नुहुनेछ। यदि भन्दै थिए कोही साथी कसलाई नै सक्नु भयो उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते। हजुर, एकदमै ठिकठाक छु। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म राइनसकोटदेखि नवीन केबाट आए।
0: नवीन भन्नुभयो, राइनसबाट?
1: हजुर।
0: के छ नवीनजी, राइनसतिरको खबर सुनाउनुहोस्।
1: राइनसतिर एकदमै रमाइलो छ, शीतल छ। आजको दिन चाहिँ
0: शीतल भइरहेछ, रमाइलो भइराखेको छ है।
1: हजुर हजुर।
0: ए हुन्छ, ठिकै छ। अनि के गर्दै हुनुहुन्छ? खाना त खानु भयो नि?
1: खाना चाहिँ खास छैन, आज हामी यहाँ थोरै एउटा कार्यक्रम थियो, मासु काट्ने कार्यक्रम।
0: ए, मासु काट्ने कार्यक्रम हुनुहुन्छ है? भोलि जनै पूर्णिमाको लागि हो क्या?
1: हजुर, एकदमै।
0: हस् हुन्छ, ठिकै छ। एकदम रमाइलो गरेर मान्नु होला जनाई पूर्णिमा। आजै भनिदिए मैले चाहिँ है, भोलि पनि फोन गर्नु होला, माया नमार्नु होला। हजुरले एकदमै सम्झिनुहुन्छ हामीलाई। कार्यक्रम सुनिरहनु भएको छ?
1: कार्यक्रम चाहिँ अहिले चाहिँ सुन्नु भएको छैन, तर कार्यक्रम चाहिँ आउने बेला भयो होला भनेर
0: बिजी हुनुहुन्छ। बिजी हुँदा हुँदा पनि हो, कार्यक्रम चाहिँ आउने बेला भयो है, सुन्न नपाए पनि मैले सम्झिनु पर्छ, फोन गर्नु पर्छ भनेर सम्झिनु भयो होइन?
1: हजुर हजुर। आज के छ विशेष चाहिँ, के छ आज चाहिँ?
0: आज चाहिँ हामी बिहिबारे बसाईमा छौँ। बिहिबारको दिनमा भने हजुरको मिठो आवाज सुन्नेछौँ लोकगीतमा है त।
1: मिठो आवाज त हाम्रो राजु परियार बाहेक यो नेपालमा कसको नै होला
0: होइन? हजुरको पनि मलाई एकदमै मनपर्छ कि, एकदम मिठो लाग्छ आवाज, त्यसैले भनेको।
1: मैले त गाएकै छैन, कसरी राम्रो लागेको छ?
0: हजुरले सम्झिनुहुन्छ, रेडियोमा फोन गर्नु भएको छ बेला बेलामा, मलाई पनि थाहा छ नि हो।
1: पछि भने
0: हुन्छ, सुरु गर्नु होला है त।
1: आज चाहिँ लोकदोरी गाउनु पर्ने है?
0: हजुर।
1: ल, मिठो स्वर त छैन, तै पनि प्रयास गर्छु। यहाँ साथीहरू हुनुहुन्छ अगाडि पछाडि, अलिकति लाज पनि लागिरहेको छ होइन, अप्ठ्यारो पनि लागिरहेको छ।
0: गला कला भएको मान्छेले लाज मान्नु हुन्न के?
1: हामी सबै कुराको ठाउँ हुँदो रहेछ, त्यही भएर त्यही ठाउँ पाउनको लागि चाहिँ फोन गरेको हो। हुन्छ, मैले चाहिँ राजु परियारलाई सम्झिँदै, राजु परियारले गाउनु भएको दुरा डाँडे ताई भन्ने चाहिँ गीत गर्न गाउन चाहन्छु होइन? एकदमै हाई लेभलको छ। अब म चाहिँ मान्छे सानो भए पनि गाउन सक्छु सक्दिनँ, उहाँलाई उहाँको सम्मानको लागि छ, सुनि श्रोताको लागि है।
0: हस् हुन्छ, सुरु गर्नुहोस्।

0: मैले धेरै दोहोऱ्याउन चाहिँ
1: होइन गाउनुहुन्छ
0: हुन्छ.
1: धेरै धेरै धन्यवाद, एकदमै मिठो गीत गाइदिनु भयो राजु परिवार दाईलाई. सम्मान सँगसँगै उहाँको मिठो आवाजलाई हजुरले आफ्नै आवाजमा गाएर सुनाइदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद. आगामी दिनमा पनि आउँदै गर्नुहोला, माया नमार्नु होला, हामीलाई सम्झिँदै गर्नुहोला. एकैछिनपछि हामी गीत बजाउँछौँ, को कोलाई सम्झन चाहनुहुन्छ?
0: एकैछिनपछि दोहोरै गीतै बजाउनुहुन्छ अथवा अरू कुनै?
1: हजुर, हामी अब नजिक नजिकै तिज लागिरहेको छ, तिज गीत, लोकदोहोरी गीत, हामी जुनै पनि गीत बजाउन सक्छौँ.
0: भनेपछि तिजको गीतहरू चाहिँ सुरु गरिसक्नु भएको छ?
1: हजुर,
0: तिजको गीत सुरु गर्नु भएको छ भने एउटा गीत रोज त पाइन्छ कि पाइँदैन, के छ कसो
1: हुन्छ भन्नुहोस् न, हजुरको लागि स्पेसल रोज्ने दिन बनाइदिउँला अरे कि.
0: पक्कै पनि तिजको गीत रोज तपाईँहरूले चलाउनु भएको छ भने म चाहिँ अलिकति पुरानो गीतलाई सम्मान गर्न चाहेँ होइन, नयाँ गीत अहिले साथीहरूले पनि सुन्नु भएको छ. हाम्रो प्रावधि मित्रलाई पुतलीको भट्टी भन्ने चाहिँ सर्च गरेर चाहिँ हाम्रो विष्णु माझीको स्वरलयमा गीतहरू छन् होइन, पुतलीको भट्टी भन्ने छ, सायद युट्युबमा सर्च गऱ्यो भने पनि आउँछ होइन. पुतलीको भट्टीबाट चाहिँ विष्णु माझीको जुनसुकै गीत बजाइदिनु भए पनि हुन्छ, यदि त्यो गीत पाइएन भने चाहिँ विष्णु माझीको स्वरलयमा रहेको ए आमा हो म आउन पाइन भन्ने एउटा गीत छ होइन,
1: ए आमा हो माइत आउन पाइन, हो
0: माइत आउन पाइन
1: माइत छुटाउन.

0: माइत भन्ने यस्तै यस्तै लयमा छ होइन
1: हजुर
0: पक्कै पनि एक गीत अथवा पुतलीको भाटी जुन बजाइदिनु भए पनि हुन्छ भन्ने चाहन्छु
1: सुन्छ यो गीत मार्फत कसलाई सम्झन चाहनुहुन्छ
0: अब सर्वप्रथम त अब तपाईँ नै मसँग बोलिरहनु भएको छ सर्वप्रथम स्पेसल तपाईँको लागि
1: हजुर धेरै धेरै धन्यवाद हजुरलाई
0: मेरो मित्र सीताराम अनि प्रमोद त्यसपछि पत्रकार मित्रहरू सम्पूर्णको लागि त्यस्तै गरी नवीन के भनेर चिन्नुहुने सम्पूर्ण सम्पूर्ण श्रोताको लागि है त
1: सुन्छ अहिलेलाई पनि छुटौँ है त सुन्छ नमस्ते बाबाई हजुर उहाँ हुनुहुन्थ्यो राई नस्ते कि नवीन हुनुहुन्थ्यो श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ 0665 81 183 कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग जोडिनुहोला अहिलेलाई पनि साङ्गीतिक कुछ लिइराख्न चाहन्छौ

0: हजुर, सुमधुर साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ। यति बेला भने कोही साथी कल नै सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हजुर नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म तनहुँको मान्छे है।
0: तनहुँबाट को भन्नुभयो?
1: एमसार
0: मगर भन्नुभयो है।
1: हजुर।
0: के छ एमजी, तनहुँतिरको खबर सुनाउनुहोस्।
1: ठिकै छु भाइ, ठिकै भन्नुपर्छ। म अहिले दमालतिर छु, बजार बजार हिँडिरहेको छु। यसो झाप्पे आज प्रोग्रामतिर यसो आएको नै भनेर झाप्पे फोन हानेको, झाप्पे लागिहाल्यो।
0: ए, ठ्याक्कै लागिहाल्यो है। हजुर एकदम लक्की हुनुहुँदो रहेछ, फोन झ्याप्पे लागिहाल्यो।
1: खै अब भन्नुपर्छ
0: भन्नुपर्छ है। कार्यक्रमको विषयमा थाहा छ हजुरलाई?
1: नै त्यस्तो छैन नि।
0: आज कार्यक्रम सुन्नु भएको छैन, उसै बाटोतिर हिँड्दै हुनुहुन्छ, तर कार्यक्रम आउँछ भन्ने थाहा छ, त्यसरी फोन गर्नु भएको है। हस् हुन्छ एम सरूजी, विषयवस्तुतिर लागौ है। हुन्छ, आज भने लोकगीत गाउने दिन हो, हजुरको आवाजमा मिठो एउटा लोकगीत सुनौ है त। हजुर
1: अब सुरु गर्नुहोस्।

Thank you.

0: त्यति नै
1: त्यति नै गाउनुहुन्छ
0: हजुर अलि यता हल्लो बढी छ हिँड्दाखेरि
1: सुन्छ ठिकै छ एकदमै मिठो गीत गाइदिनु भयो जता माया उतै छ रमाइलो मायातिरै रमाइलो लाग्ने भयो होइन
0: के गर्ने त अब मान्छेको जिन्दगीमा त्यही त भन्नुपर्छ
1: अनि माया चाहियो होइन माया जता त्यतै रमाइलो हुन्छ ठिकै छ एकैछिन पछि हामी गीत बजाउँछौँ को कोलाई सम्झन चाहनुहुन्छ
0: हुन्छ सम्झनु पर्दाखेरि फर्स्ट अफ अलमा हजुरको लागि सत्राजिकमा हुनुहुने सरको लागि रेडियो चौधरी अल टिमको लागि अनि विशेष यतिखेर साथीहरू सुनिराख्नु भएको होला लम्जुङको रेडियो सरस्वती दिदी हुनुहुन्छ अनि शोभा परियार कृष्णा दिदी हुनुहुन्छ गाउँ चारबाट आयतश्री चौन दिदी हुनुहुन्छ उहाँको लागि राम पण्डित भाइको लागि कृष्ण लामा र जति पनि साथीहरूले मलाई यमचार मगर भनेर चिन्नुहुन्छ विशेष गरी अघि मैले गाएको गीत आशुदेश युट्युब च्यानलबाट बजाउन आएको छ म यमचार मगरको भोकल पनि छ पहिला प्रस्तुति भन्नुपर्छ निराजाली मगरको लागि शब्द सिर्जना निराजाली मगर यमचार मगर आशुदेश हामी तिनजनाको भोकलमा रहेको यो गीत सबैले सुनेर साथ दिनु होला माया गरिदिनु होला भनेर चिन्नु चाहन्छ सबै भाइ
1: हस् हुन्छ नमस्ते बाबा है हजुर उहाँ हुनुहुन्थ्यो तनहुँबाट एमसार मगर हुनुहुन्थ्यो श्रोताबिनहरू अब भने तपाईँको पालो आइसकेको छ 0066-5183 म कल गरेर जोडिन सक्नुहुनेछ अहिलेलाई भने साङ्गीतिक कोसेली

0: पेन्सन पट्टा हरायो रे?
1: हो, म खोज्दैछु।
0: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
2: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
0: बुद्धि तमाङ,
2: गौमाया गुरुङ,
0: विल्सन विक्रम राई,
2: सुनिल थापा,
0: पशुपति राई,
2: डीबी गुरुङ।
0: हराएको पत्ता भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पत्ता यही भाद्र 26 गते।
3: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
4: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
3: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
4: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
5: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी शहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
6: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एक पटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
5: देशी सहर नगरपालिका 8, सेरा बजार कारागार नजिकै।
7: प्रोपाइटर सुरेश प्रधान, मोबाइल नम्बर 98560 45090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
8: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्य बैंक 6390401000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5/11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगत्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98560 45960। जिमेल gamgamilan23@gmail.com। चङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
5: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
5: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
5: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामु लम्जुङ प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 4540 1 र 98261 7373।

0: हजुर, यो सुमधुर सांगीतिक खुसी लिएर व्यापारिक विश्राम पछि पुनः स्वागत छ। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने हामी कलसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। यति बेला पनि कोही साथी कलान आइस भएको थियो, उहाँ गइसक्नु भएको छ। श्रोता मित्रहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0664-5183 कल गर्न सक्नुहुनेछ। हामी फरक दिन फरक विषय लिएर उपस्थित हुने नै छौ। श्रोता मित्रहरू, आइतबारको दिनमा भने तपाईँहरूले हामीले दिएको 8 गीत रोज्न पर्ने हुन्छ र सोमबारको दिनमा भने शुभकामना आदान प्रदान गर्न सक्नुहुनेछ। मंगलबारको दिनमा भने तपाईँहरूले आधुनिक गीत रोज्न सक्नुहुनेछ। बुधबारको दिनमा भने हजुरहरूको मनमा लुकेर रहेको कुनै पनि कुराहरूलाई आफ्नो साथी इष्टमित्रहरूलाई भन्न सक्नु भएको छैन भने उहाँहरू मार्फत भन्न सक्नुहुनेछ, कमेन्ट मार्फत सम्झन सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ। आज भने हामी बिहिबारे व्यवसायमा छौं। बिहिबारे व्यवसायमा भने तपाईँले लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। शुक्रबारको दिनमा भने जुनसुकै नेपाली गीत पनि रोज्न सक्नुहुनेछ। शनिबारको दिनमा भने आधुनिक गीत गाउन सक्नुहुनेछ। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने कल गरेर हामीसँग जोडिन सक्नुहुनेछ। हरेक दिन कल गर्नुहुने लक्की कलरले हामीलाई ग्रीन फिल्ड झोल ममाबाट एक प्लेट झोल ममा पनि प्रदान गरेका छौं र हरेक दिन फोन गर्नुहुने कलरलाई महिनाको अन्तिम दिनमा एकजना लक्की कलरलाई गोला प्रथाद्वारा बुद्ध डिजिटलबाट फोटो आकर्षक फोटो फ्रेमिङ गरी फोटो र फ्रेम पनि प्रदान गरिनेछ। श्रोता मित्रहरू त्यो लक्की कलर हजुर पनि भन्न सक्नुहुनेछ, हामीसँग कल गरेर जोडिन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0664-5183 कल गर्न सक्नुहुनेछ, हामीसँग जोडिन सक्नुहुनेछ। श्रोताबिनहरू आज भने हामी बिहिबारे व्यवसायमा छौ। बिहिबारे व्यवसायमा भने तपाईँहरूको आफ्नै आवाजमा हामी लोकगीत सुन्नेछौ र लोकगीत मार्फत अनि गीत पनि बजाउनेछौ। गीत मार्फत आफ्नो साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने 0664-5183 कल गर्न सक्नुहुनेछ। कति साथीहरूले कति श्रोताबिनहरूले कार्यक्रम सुनिरहनु भएको छ होला, फोन गर्ने समय मिलेको छैन होला, आफ्नो कार्यव्यस्तताको कारण फोन गर्न सक्नु भएको छैन भने पनि कमेन्ट मार्फत सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू यदि फुर्सदमा हुनुहुन्छ भने कल गर्नुहोस्, हामीसँग जोडिनुहोस्। रमाइला रमाइला कुराकानीको साथमा उपस्थित हुनु बिहिबारे व्यवसायमा छौ। आफ्नो मनमा आफूलाई एकदमै मनपर्ने लोकगीत गाएर पनि सुनाउन सक्नुहुनेछ र लक्की कलर पनि भन्न सक्नुहुनेछ। हरेक दिन रेडियो चौतारीको कल टाइममा फोन गर्नुहुने कलरहरूलाई गोला प्रथाद्वारा एकजना लक्की कलरलाई हामीले ग्रीन फिल्ड झोलमामाबाट झोलमामा पनि प्रदान गरेका छौं र महिनाभरि फोन गर्नुहुने कलरले एकजना कलरलाई गोला प्रथाद्वारा एउटा आकर्षक फोटो फ्रेमिङ गरी फोटो पनि प्रदान गरिनेछ। श्रोताबिनहरू यदि फुर्सदमा हुनुहुन्छ, हामीलाई सुनिरहनु भएको छ भने कल गर्न सक्नुहुनेछ। यति बेला पनि कोही साथी कल लाइन आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: हजुर नमस्ते, नमस्कार।
1: अनलाइनमा टाइम चाहिँ हाम्रो चौतारी टक टाइम 11 बजीबाट 12 बजी भनेर थाहा भएपछि हतार हतार फोन गरे, उठाउनु भयो, धन्यवाद छ। म मेरो नाम भन्नु पर्यो होइन, गणेश श्रेष्ठ बेसी सरबाट नि हो, यता मनाङ चौतारा साइडबाट।
0: के भन्नु भयो नाम?
1: गणेश श्रेष्ठ।
0: ए, गणेश श्रेष्ठ हुनुहुन्छ है, के छ गणेशजी खबर?
1: ठिक छ हजुर। आजको कार्यक्रमको विषयमै जाउँ न त, म नि हतार हतार छु, एउटा यहाँ मिटिङमा थिएँ अनि फेरि यसो बाहिर निस्केर फोन गरेको, अब फटाफट हाम्रो विषयवस्तु तर्फ जाउँ।
0: हुन्छ उसो भए आज हाम्रो गणेशजीको आवाजमा एउटा लोकगीत सुन्छौँ है त, आजको विषयवस्तु।
1: यो लोकगीत त धेरै गाह्रो पो भयो त, अन्य गीत भएको भए हुन्थ्यो जहिले। अब म फेरि चाहिँ अब लोकगीत नै भएको भएदेखि म आज फोन गर्थिनँ, के छ कसो छ। तैपनि दिनको एकचोटि हामीले सम्झिने चाहिँ सम्झिनुपर्छ भन्ने हिसाबले सम्झिएको आज लोकगीतको पालो रहेछ। अब गीत गाइदिने त आज
0: हजुर गाइदिनुहोस्, हजुरको आवाज आज हामी सुन्नेछौँ, एकदमै हतार छु म चाहिँ।
1: आधुनिक गीत भइदिएको भावै त जसो तसो गाउनुहुन्छ
0: होइन, कहिले काहीँ फरक अनुभव पनि लिनुपर्छ।
1: ठिक छ, धन्यवाद छ यहाँको सकारात्मक सोचलाई सम्मान गर्छु। ल भन्नुहोस् न, कुन गीत अलिक चलेको भन्ने चाहिँ एक लाइन त गाइदिने।
0: होइन त्यस्तो मैले भनेर होइन, हजुरलाई एकदमै सहज तरिकासँग आउने गीत होइन, सुरु गर्नु होला है त।
1: पक्नु सही त पक्नु सम्झिनु पर्छ। एउटा आधुनिक

0: गीत गाउने मान्छेले गाएको गीत गाइदिनु पर्यो, प्रमोद खरेलले पनि लोकगीत गाउनुहुन्छ नि, थाहा छ कि छैन?
1: हजुर
0: थाहा
1: छ, हजुर थाहा छ।
0: कुन गीत गाउनु भएको छ भन्नु नि त, मैले सोधिदिएँ त्यसो भए।
1: ए है, कुन गीत भन्ने चाहिँ मलाई ठ्याक्कै याद भएन हजुरलाई चाहिँ, त्यो गीत चाहिँ मजाले आउँछ जस्तो लाग्यो, सुरु गर्नु होला है त।
0: यो चाहिँ जोडी राम्रो म हजुरको, बोली राम्रो माया हजुरको हो कि के हो नि भन्ने। अब ठिकै छ, मैले आज गीत गाइनँ, अब बज्ने गीत चाहिँ रेडियो चौतारी सुनेर बस्ने सम्पूर्ण श्रोताहरूलाई र रेडियो चौतारीलाई माया गर्ने सम्पूर्ण श्रोताहरूलाई समर्पण गर्न चाहे। अब गीत चाहिँ अर्कोचोटि आधुनिक गीत भएको बेलामा ठ्याक्क मैले गाउने नै बाचा गरेँ।
1: हुन्छ, एकदमै खुसी लाग्यो हजुरलाई गीत गाउन नजाने पनि नआए पनि हाम्रो कार्यक्रमलाई एकदमै माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, कार्यक्रम सुनिरहनुहुन्छ, हाम्रो लागि त्यही खुसीको कुरा हो। गीत भनेको कसैलाई गाउन आउँछ कसैलाई गाउन आउँदैन त्यो आफ्नो आफ्नो कुरा हो। आगामी दिनमा पनि सम्झिनु होला, माया नमार्नु होला, निरन्तर कार्यक्रम सुन्दै गर्नु होला है त।
0: ल ठिक छ, अब चाहिँ अब अर्को आधुनिक गीत भएको बेलामा चाहिँ जे जस्तो आउँछ अब अथवा मिलाएर टक्क गाउने नै छु। ल, रेडियो परिवारलाई हार्दिक शुभकामना छ, यो टक टाइमले अझै राम्रा कार्यक्रमहरूलाई चाहिँ प्रसारण गरोस्, यो टक टाइम पहिला जस्तै बीचमा नरोकियोस् भन्न पनि चाहन्छु।
1: हस् हुन्छ, धेरै धेरै धन्यवाद, यस्तै सल्लाह सुझाव दिनु होला हामीलाई पनि सहज हुन्छ, हजुरहरूको सल्लाह सुझावले हामीलाई अगाडि बढ्न सहज हुन्छ, कार्यक्रम सुन्दै गर्नु होला, माया नमान्नु होला है त।
0: हस्
1: हुन्छ, नमस्ते, बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, गणेश हुनुहुन्थ्यो बेसी सहरबाट, गणेश हुनुहुन्थ्यो छोटा मित्रहरू। अब भने तपाईँको पालो रहिसकेको छ भन्नुभन्दा पनि आज भने हामीलाई समयले नेटो काटिसकेको छ, हामी कुनै पनि साथीहरूको कललाई लिन सक्दैनौ। साथीहरू आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो नवीन हुनुहुन्थ्यो रायनसबाट, एम सरू हुनुहुन्थ्यो तनुबाट, गणेश हुनुहुन्थ्यो बेसी सहरबाट, हामीलाई फोन गरेर एकदमै सहयोग गर्नुभएको छ उहाँहरूले। र साथीहरू हिजोको लक्की कलर को भन्नुभयो त, हजुरको मनमा खुदुल खुदुल भइरहेको होला हिजोको लक्की कलर को भयौँ भनेर। अब भने म हिजोको लक्की कलरको पनि नाम पक्कै पनि भन्ने नै छु, श्रोताबिनहरू तपाईँहरू पनि धैर्य भएर कार्यक्रम अन्त्यसम्म सुनिरहनु होला। हिजोको लक्की कलर हुनुहुन्छ मनिषा मगर हुनुहुन्छ बेसी सहरबाट, उहाँलाई हामीले हिजोको लक्की कलर बनाइसकेका छौँ, पक्कै पनि तपाईँहरू आउन सक्नुहुनेछ, लक्की कलर भन्न सक्नुहुनेछ। ग्रिनफिल्ड झोल ममाबाट पनि हामीले प्रदान गरेका छौँ श्रोताबिनहरू। आज हामीलाई फोन गर्ने साथीहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु, र कार्यक्रममा प्राविधिक मित्रलाई पनि धन्यवाद ज्ञापन गर्दै म भगवती पनि विदा हुन चाहन्छु। कार्यक्रम अन्तिम कार्यक्रम सुन्दै गर्नुहोला, रेडियो चौतारी पनि सुन्दै गर्नुहोला। हस्त, नमस्कार।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए कान्छा, कहाँ हिँडिसकी बिहानै? के गर्नु र दाई, घर बनाउन थालेको छु नि। सिमेन्ट, रड, इँटा किन्न बजारतिर जान लागेको।
2: त्यसो भए
1: कहाँबाट सामान किन्ने विचार छ?
2: त्यही त अलमलमा छु,
1: सस्तो पाए जहाँबाट ल्याउँदा पनि हुन्छ कि भनेर सोच्दै थिएँ।
2: ए कान्छा, घर भनेको जिन्दगी भरका लागि बनाउने हो, सस्तो मात्रै हेरेर हुन्छ र? निर्माण सामग्री गुणस्तरीय र भर पर्दो हुनुपर्छ नि।
1: हो र दाई, त्यसो भए कहाँ पाइन्छ त राम्रो सामान?
2: किन नपाउनु?
1: थानीमै निर्माण हार्डवेयर छ नि, त्यहाँ सिमेन्ट, रड, इँटा लगायत घर निर्माणका आवश्यक सामग्रीहरू पाइन्छन्।
2: साँच्चै सामानको गुणस्तर कस्तो छ त?
1: भर पर्दो, गुणस्तरीय र विश्वसनीय। घर निर्माणमा प्रयोग हुने सामग्री छान्दा ढुक्क भएर किन्न सकिने ठाउँ हो थानीमै निर्माण हार्डवेयर।
3: विश्वसहर नगरपालिका साथ मर्सेल्ली क्याम्पस जाने बाटो नजिकै रहेको थानीमाई हार्डवेयरमा गुणस्तरीय रड, सिमेन्ट, इँटा, ढुङ्गा, बालुवा, गिटी लगायत निर्माणका सम्पूर्ण सामान सुपथ मूल्यमा पाइन्छ।
4: प्रोपाइटर शम्भुलाल श्रेष्ठ र सूर्यभक्त श्रेष्ठ, विश्वसहर नगरपालिका साथ क्याम्पस रोड, लमजुङ। मोबाइल नम्बर 98461 27939 र 98460 86908।
5: ककरोज बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लमजुङ अटो वर्क्स जा जिग्री, त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि ढुक्क। होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमै स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्स नै जाने भयो।
6: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
4: होन्डाको सवारी भरपर्दो रोजाई। प्रोपाइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो, लमजुङ। सम्पर्क फोन नम्बर 0665213084, मोबाइल नम्बर 98419364221 र 98477385।
7: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
8: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
7: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
9: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
7: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
9: सम्पर्क नम्बर 98462 18202 र 98403 1989।
7: सिबिएस तथा बिउ भिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ।
9: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: अहिले मध्याह्नको 12 बज्यो।
0: शान्ति र विकासका लागि हाम्रो आवाज
10: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
9: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
11: हजुर, तपाईकै सुन्दर शहर बेसी शहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
9: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
12: जाने स्थानहरू बेसी शहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी शहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
11: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
9: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी शहर नगरपालिका 8, सेरा फिल्म हल चौक, लमजुङ।
11: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
12: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।
13: जो चार धाम जाए वो भूमि को पाए।
14: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
15: ल ल आए बहिनी, किन होला?
14: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
15: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
14: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी शहर नगरपालिका 8, झिङ्गे खोला पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 98560-46257 र 98400-67787।
16: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
17: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
16: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
17: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
16: ल त, म पनि त्यतै जाने भए।
18: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9, सिउडी बार, लमसुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
19: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
20: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
21: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
22: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
23: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
22: अब जापान ट्राई होइन स्योर गरौं।
23: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
22: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
23: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
22: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी शहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
23: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বাবু, এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহি বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
1: ও তো এই আমা, বরু কা জানি, বন্ধু তো।
0: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভীমসেন স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনসাদী পসল জানে। सुनसादी र हीराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनसादी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनसादी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
3: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
4: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
5: बोबा बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न सबै सामान एउटै ठाउँमा पाइन्छ
4: ए हो र के पाइन्छ
5: घरायसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ
6: बेची शहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन र्याक आदि पाइन्छ फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ
7: नोट कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ
6: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 98-465-44-264 र 98-467-915
8: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
8: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
2: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी शहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
8: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
2: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
8: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी शहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38
9: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
10: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
10: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
10: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
10: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
11: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
12: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855 45 783, स्थान लुम्बिनी कम्प्युटर बेस सहर लमजुङ।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।

0: ତୋର ଦୁଃଖ କହିଲେ ଟାଉକୁ ଦୁଃଖନି କହିଲେ ପେଟ ଦୁଃଖନି କିଏ ଦୁଃଖିଆ ଆଉ ଦୁଃଖିଆ ଆଉ ଜାଣି ଏଇ ବେଳା ପଖାଲା ଲାଗେର ହଇରାଣ ଏଇନେ କା ଜାଣି ହେଲା କିଏ କରିନି କିଏ ନ କରିନି କହିଲେ ବିରାମୀ ଭୟର କେହି ମେଲ ମିଶେଇ ପାରିନି
1: ବୁଆ ଚିଡ ନ ଗଲୁସ ଝଟେଇ ସୁବାସ ମେଡିକୋ ଫର୍ମାମା ଗଇ ଆଲମ ଏହି ବିଶି ସରକୁ ସେରା ଚୋକ ଦେଖି କାରକାର ଜାଣି ବାଦ ସନି ତେହି ଜାମ୍ବରୁ
0: ହୁଞ୍ଚ ବୁଆରୀ ଲୋ ଗଇ ଆଲମ ସାରେ ଗାରୁ
1: सुभाष मेडिको फर्मा बेसी शहर नगर पालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: ताल बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिसाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
3: ताल बाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
7: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
5: सम्पर्क फोन नम्बर 9816685520 9806662 र 0665231381 दिपा सुनचाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: ओहो, हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
2: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
4: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
5: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 9842649129 र 9841652091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
8: दाई, पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाई?
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
8: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओरामी, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863526615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9804039799।
1: CBS तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्म। सम्पर्क फोन नम्बर 0665204535, 0665204575, मोबाइल नम्बर 9856745।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
1: ए हो र,
0: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाख्य फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665204727, मोबाइल नम्बर 9845424264 र 9847609015।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842073829 र 9817154038।
6: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिले बिरामी भएर केही मेलो मेसै भइदिने।
7: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
6: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
7: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845064093।
8: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
9: ल ल आए बहिनी, किन होला?
8: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
9: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्द लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
8: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिन जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ बेचिसहर नगरपालिका 8 झिंगे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षी

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162 र 06651381 दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बिच सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659290 मोबाइल नम्बर 98560602090
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
5: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
8: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर शहर लम्जुङ
9: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ पकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ
11: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 06652020903 मोबाइल नम्बर 98461080025
12: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढै को सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चौक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842649129 र 9841252091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
6: दाई, पैसा त जम्मै कमाएर ल्याउनु भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ, पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
1: किन हाँस्यौ नि बुढा, तुलै फर्किने गरी? तालबारा हे डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङका दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863552615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजे

0: समयभित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
1: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
2: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
3: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
2: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिभेज तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
2: सिबिस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 98462 18202 र 98403 19789।
2: CBS तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायणी स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बुबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ त?
8: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-9015।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
1: ल बुढी त्यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
0: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
1: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
0: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दर्शना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विशेषहर नगरपालिका आठ झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038
2: कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसे भयो
3: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सहरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
2: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
3: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
4: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
5: ल ल आए बहिनी किन होला
4: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
5: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्द स्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ
4: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ
1: प्रोपाइटर अमृत श्रेष्ठ बेची सहर नगरपालिका आठ झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 9856046257 र 9840067787
3: बुढा ए बुढा यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
6: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
3: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
1: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
1: सम्पर्क नम्बर 9846618202 र 9804039799
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठ सेरा लमजुङ
1: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
7: Oh, शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165520 98066662 र 06651381 दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्जु
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन

0: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सुरी स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
0: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
3: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
4: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
3: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
3: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462-73-829 र 98-17-15-40-38।
5: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
5: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
5: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
5: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
7: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
2: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर तेजजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका सात, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
6: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
7: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
6: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
7: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
8: दाई, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
8: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
8: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
7: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामु, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98-560-45401 र 98-261-73-7799।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
3: ओहो, हेड सर, टाढैको साइज हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842949129 र 9841552091।
3: किन हाँस्याउ नि बुढा, तुलै फर्किने गरी? तालबारा यही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: ताल बाराई अग्रणी डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842019799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा साथ रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नापजाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्सहर, लमजुङ।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
8: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ तपाईहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: বড় দুঃখ, কে টাও দুখনি, কে পেট দুখনি, কে দুঃখে আও দুঃখে আও। জানি এই বেলা পখালা লাগে হইরান, হইন কাহ জানি হলা, কে গর্নে কে নগর্নে, তৈলেই বিরামী ভয়ের কেই মেলো মিশে থাকে।
1: বুয়া ফির নগর্নোস, ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম, এই বেশি সরকো সেরা চোখ দেখি কারাকার জানে বাতো ছ নি তিন জাম বরু।
0: হুঞ্ছ বুয়ারি লো গই আলম সারে গারো।
1: সুভাষ মেডিকো ফার্মা বেশি শহর নগরপালিকা আট সেরা,
2: ইহা অনুভবী স্বাস্থ্য কর্মী দ্বারা স্বাস্থ্য পরীক্ষণ গর্নুকা সাথে উচিত পরামর্শ দিইন্ছ, সবই খালে ঔষধিমা বিশেষ ছুটকো ব্যবস্থা ছ। প্রোপাইটর সুভাষ দনাই, সম্পর্ক মোবাইল নম্বর 9845664093।
3: কিন আসে আমি বুড়া তোলাই ফর্কিনি করে কালবারা ডেন্টাল কেয়ার সেন্টার মা পুরাই রাত আলেছেন বুড়ালে দেখাউনলাই হলা নি তোলাই ফর্কিনি করে হাসে কা হইন তো আমার বালে নি তাল বারাইমাই রাখনু ভাও কে রে দাঁত অলিসম্ম বলিয়াই ছন লোকাল কুখুরাকো হাড্ডি তো চপাউছেন বুড়ালে।
1: বারাহী ডেন্টাল কেয়ার সেন্টার প্রালিমা নেপাল সরকারবাট মান্যতা প্রাপ্ত দন্ত সর্জন ডাক্টর অরুণ কুমার শাহ দ্বারা প্রদান গরিনে সেবাহরু, দাঁত সফা গর্নে টলকাউনে র সামান্য শল্যক্রিয়া, বচ্চা তথা বৃদ্ধ বৃদ্ধাকো দাঁতকো বিশেষ উপচার, ভর্তি হুনিহরুকা লাগি দাঁত কলরকো সিসা রেজিন কম্পোজিট ভর্নে, নদুখাইকন দাঁত নিকাল্নে দাঁতকো এক্সরে গর্নে, নমিলেকা বাঙ্গাটিঙ্গা দাঁত সিধা গরি মিলাউনে, দাঁতমা সিসা সিমেন্ট র চাঁদি ভর্ণে, ফিক্স দাঁত রাখনে সাথে দাঁত ঝিগ্নে রাখনে র বনাউনে, মুখ গনাউনে দাঁতকো হর্ষ গিজাবাট রগত আউনে সুন্নিনে পিপ আউনে রোগকো বিশেষ উপচার গরিন্ছ।
3: তাল বারাহী ডেন্টাল কেয়ার সেন্টার প্রণালী বেশি শহর নগরপালিকা সাথ ভীমসেন স্থান লমজুং, প্রোপাইটর জ্ঞানু কেসি, সম্পর্ক মোবাইল নম্বর 9841632004 র 9191920981।
1: अहिले साँझको छ बज्यो।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
5: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: Arubata. हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना सम्पर्क विहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा।
10: एउटा रेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिउन छ, केही छैन, जति पनि भइरहेको छ, हेलिकप्टरको मार्फत भइरहेको छ, होइन, जति फुलको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ, होइन।
9: बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन,
11: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू, प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने, राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
9: भोटेपछि बाढ़ी पछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई, आवश्यकता अनुसार सहयोग गर्न तयार,
11: र टप इन T20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
12: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनको सूचना।
13: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट NPI भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे BBSC NAS भेटेनरी डाक्टर र कृषितर्फ BSC AD शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
12: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते
13: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
12: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
13: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं। एनबीएल अटो लोन
14: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
13: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
13: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
14: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
13: शर्तहरू लागू हुनेछन्।
15: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
16: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 332 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा 17 जना नुवाकोटमा 28 जना धादिङमा 29 जना चितवनमा 121 जना गोर्खामा 29 जना तनहुमा 19 जना नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको संख्या 910 जना पुगेको जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक र 72 जना सुरक्षाकर्मी हुन्। अहिलेसम्म 351 जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाएका शव व्यवस्थापनमा समस्या भइरहेको छ। चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ़दै गएपछि शव व्यवस्थापनमा समस्या भएको र भरतपुरको एउटा सरकारी कार्यालयमा 250 शव अट्ने गरी व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नदी तटीय क्षेत्रबाट संकलन गरी ल्याएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राख्ने गरिएको छ। शवको फोटो खिचेर राख्ने व्यवस्था मिलाएको र परिवारले फोटोका आधारमा पहिचान गर्नेछन्। पहिचान हुन नसके डीएनए परीक्षणबाट पहिचान गरिनेछ। चितवन प्रहरीका अनुसार झण्डै 40% क्षति विस्तृत अवस्थामा रहेका कारण पहिचान खुल्न सक्ने अवस्थामा छैन। पीड़ित परिवारले विपद सहायता कक्षमा गएर शव भए नभएको निर्कोल गरेपछि प्रक्रिया पूरा गरेर शव दिइन्छ। शव खोज्न पुग्ने आफन्तहरूको सहजताका लागि शव गृहको छेउमा हेल्प डेस्क स्थापना गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
11: सरकारले बाढ़ीपछिको उद्धार राहत स्वास्थ्य उपचार संचार विद्युत पुनर्स्थापना यातायात तथा क्षति मूल्याङ्कनदेखि बेपत्ता र मृतकको विवरण सार्वजनिक गर्नेसम्मका कामलाई तीव्रता दिन 12 छुट्टा छुट्टी टोली परिचालन गरेको छ। गृह मन्त्रालयले समन्वय गरेर विभिन्न मन्त्रालय सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सम्मिलित टोलीले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार राहत र पुनर्स्थापनाका काम अघि बढ़ाइरहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। रसुवा बाढ़ी सम्बन्धी परिचालन समिति नाममा टोली गठन गरेको हो। खोजी उद्धार तथा राहतका लागि नेपाली सेनाको नेतृत्वमा टोली गठन गरिएको छ। सम्पर्कविहीन परिवारको खोजी र सहायताका लागि गृह मन्त्रालयका सहसचिव लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली गठन भएको छ। राहत व्यवस्थापन गृह मन्त्रालयका शाखा अधिकृत निरञ्जन प्रकाश निरौलाको नेतृत्वमा टोली बनेको छ। इमर्जेन्सी कम्युनिकेशनमा संचार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वको टोली छ। विद्युत पुनर्स्थापना र ब्याकअप पावर टीममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मोहन साक्यको नेतृत्वमा टोली बनाइएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर हेमन्त चन्द्र ओझाको नेतृत्वमा आकस्मिक स्वास्थ्य र मेडिकल रेस्पोन्सको लागि टोली गठन भएको छ। अन्तर्राष्ट्रिय सहायता तथा डोनर समन्वयका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सारको नेतृत्वमा टोली बनेको छ। यातायात र कनेक्टिभिटीका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीको नेतृत्वमा टोली गठन भएको छ। विमानस्थल समन्वयका लागि क्यानका महानिर्देशक मुकेश डंगलको नेतृत्वमा टोली परिचालन गरिएको छ। त्यस्तै सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकहरूको नाम सार्वजनिक गर्ने टोली गृह मन्त्रालयका फडिन्द्र पौडेलको नेतृत्वमा रहेको छ।
16: यसैबीच सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुद्दे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको नाममा गैर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकारीको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
11: हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनु हुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउँदै नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु च्याङपो नदीको संगम नजिकै एउटा ताल बनेको हो। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र पुरेपु खोला सीमापारी आपसमा मिसिन्छन् तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। नयाँ बनेको तालको पानीको मात्रा आज बिहानसम्म 20 लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको चिनिया पक्षले जनाएको छ। आउँदा 3 दिनभित्र तालमा थप 30 लाख घनमिटर पानी भित्रने अनुमान छ। यसले गर्दा ताल फुट्ने उच्च देखिएको चिनिया सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी सिमुलेशन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ।
16: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बासिन्दा, बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाको भोगाईसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
20: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
19: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
20: फोन 0556943333 4935555।
17: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
21: पैसामा छ शक्ति, पैसामा छ सहारा।
17: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
21: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
17: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
21: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
17: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
21: इतिहास, गाथा र कथा, गाँठका कुरा,
17: गाँठका कुरा।
21: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
16: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिजो भोटेकोसीमा आएको बाढीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना अझै सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाइमा। बाढी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। भोटेकोसीको माथि नयाँ बनेको ताल फुट्न सक्ने भएकोले सावधानी अप्नाउन सरकारको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि राहत संकलन र वितरणमा अनियमितता रोक्न सरकारले एकद्वार प्रणाली लागू गरेको छ। नगद तथा जिन्सी सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा तोकिएका सरकारी केन्द्र मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री तिरुवनन्तराष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी प्रशासन सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावितसम्म पुर्याउने जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिए बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
16: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परिबेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढ़ी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउण्ड अर्थात झण्डै 1 अर्ब रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एन्डी बर्नहामले बाढ़ीले नेपालमा पुर्याएको क्षतिलाई हेर्दै विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
9: ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरापालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
16: यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि शुरू स्किल तलबको 2 दिनको श्रेणी विहीन कर्मचारीहरूले, त्यस्तै गरी राजपत्र अनंकित वा त्योभन्दा त्यो सरहका कर्मचारीले 5 दिनको, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
11: नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ, वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
16: बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढ़ीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्डा गाउँपालिका वडा नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले,
10: सबै ध्वस्त छ, केही छैन, त्यो जङ्गलतिर बाजुको मान्छेहरू कतिजना भोकै छ होला, अब मरेको त अब मरे ठिकै छ, त्यहाँभित्र छ होला, अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन, अब सम्पर्क दिने भयो भने अहिलेसम्म सम्पर्कै आएको छैन हामीसँग, एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाना पिना छ, केही छैन, अब हेली लगेर तपाईँहरू त्यहाँ माथि टिमोरे भन्दा माथितिर जङ्गलतिर हेर्न गयो भने त्यहाँनिर मान्छे कति हुन्छ, अब सडकमै भयो नि त, हामी त दोस्त छ, हामी कर छैन, बिचोक छ, हामी लास भयो नि, हेर्नु पर्यो नि त, हामीले देख्नु पर्यो।
16: यस्तै नुवाकोटको भिदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले भिदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त उपमेयर प्रभाव ओगटी?
0: सुरक्षित ठाउँमा जानुभएको तर घरहरू केही पनि नभएको, उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी बन्दैछ, हेलिकप्टरहरू बारीको पानी अलिक बढी सिफ्ट गर्ने भन्ने छ, फिल्डबाट गएर गर्ने अरू कार्यहरू चाहिँ हामीले गर्न सकेका छैनौँ, स्कुल गएका बच्चाहरूलाई स्कुलमा हुल परेको छ वारिपारीको कारणले होइन, उहाँहरूलाई वारिपारी गर्ने गरेर विभिन्न लटमा चलाएर चाहिँ बच्चाहरूलाई चाहिँ वारिपारी गर्ने घरमा पुर्याउने भन्ने कार्यक्रम गरिएको छ, अहिले सेनाको क्याम्पभित्र पनि काठमाडौँ तहको उपचारहरू गइरहेको छ, नसक्नेहरूलाई काठमाडौँ पनि पठाइदिएको छ, यो ढङ्गले चाहिँ मिलाइएको छ, जति पनि भइरहेको छ हेलिकप्टरको मार्फत भइरहेको छ होइन, जब जति खेलको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ होइन, कार्यक्रम त्यसरी भन्दै जनशक्ति जस्तो 20 जना सेना 20 जना प्रहरी 20 जना सँगसँगै पठाइदिनु भने त्यहाँका स्थानीय पनि मिलेर त्यो हिलो पल्साउने त्यहाँभित्र अझै कोही नागरिकहरू फसिराख्नु भएको छ कि त्यस्तो खालको पोलिसी चाहिँ बन्न ढिलो भइरहेको छ।
16: नुवाकोटकै विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 जना विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जोगिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढ़ी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो, विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
20: विद्यालय भएको ठाउँ खोलो हिँडिरहेको छ, यसो माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु, निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ भएको बुझेको छु मैले, स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ कोही पनि थिएनन्, हिजो 100 जना जति मसँगै थिए, अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 जना विद्यार्थी छन्, अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ, जसको घर चाहिँ त्यसरी बजार छ नि, बजार पनि खण्डर भएको छ, अब अभिभावक पनि मिसिङ भएको, बच्चा पनि मिसिङ भएको, त्यो पनि अब सम्पर्कमा आउँदैन नि त, हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
16: त्रिशुलीमा आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
22: पृथ्वी राजमार्गको बैरेनी खण्ड अवरुद्ध, त्यो चाहिँ खोलाउने क्रम जारी छ, हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ, उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आवश्यकता चाहिँ व्यवस्था गरेका छौँ, 32-42 घर पूर्ण क्षति नै देखिन्छ, खोक्से टारको पुल बगाएको बक्की पुल, अब नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय स्वयंसेवक लगायत हामी स्थानीय तहको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेछन् सर, अब 4 नम्बर वडामा पनि पुग्न पाएको छैनौँ, अब मेन राहत नै हो सर, अब बिहान मान्यज्यू आउनु भएको थियो, त्यो कुरामा पनि सफल भएको छ, सामान्य सहजीकरण भइरहेको छ।
16: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा नियमित दाँत जाँच स्केलिङ तथा पोलिसिङ फिलिङ रुट क्यानल दाँत निकाल्ने डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01-5454-66 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चिनिया प्रधानमन्त्री ली छियान नेपालको सीमा क्षेत्र केरुङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चिनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाडौँमा रहेको चिनिया दूतावासका अनुसार झण्डै 100 चिनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चिनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भोटेपछि बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
4: भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्कविहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्कविहीन विदेशी पर्यटकको हरूमध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्कविहीन भएका धेरै सो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।
5: भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र धादिङका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरै जसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो बालुवा र माटोले पुरिएको क्षति पुगेका मध्ये धेरै जसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्कविहीन रहेको जनाएको छ।
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुगाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनुका साथै चालक सहचालक र गाड़ीका मजदूर समेत सम्पर्कविहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको यकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार अरण्यको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते पासाङ लमु यातायात कम्पनी प्रणालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्ड तथा मानसरोवरका लागि यात्रु लैजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
5: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार समुद्रटार चौगडा लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मलेकु गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको जनाएको छ।
4: सरकारले रसुवा बाढ़ीबाट प्रभावित 15 पालिकालाई उद्धार राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाई छ। विद्युत दूरसंचार तथा संचार टावर सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मरमत तथा स्थापना गर्ने उहाँले बताउनुभयो। त्यसँगै स्थायी आवास निजी आवास निर्माण तथा दीर्घकालीन पुननिर्माण र पुनर्स्थापना काम अघि बढ़ाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई 1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यायोजन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स मेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्स मेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल एका नारायण जोशीले 2 विकेट लिए। अब नेपाल एले लीग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंकसहित तालिकाको 7 औं स्थानमा छ।
4: र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा।
4: बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
5: राहत संकलन र वितरणमा अनियमितता रोक्न एक द्वार प्रणाली लागू। प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने। राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
4: भोटेकोशी बाढ़ीपछिको उद्धार र राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्न तयार।
5: र टप इन टी20 क्रिकेट श्रृंखलामा नेपाल एको तेस्रो हार।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनुहोला। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जानु भएकोले समयमै सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, फेरा फिल्म हल चोक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
4: भोटेवाडका लागि सम्पर्क चित्र बहादुर कुवार, मोबाइल नम्बर 98461-21175।
5: जो चार धाम जाए वो भूमि को पाए।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाक, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: कार्यक्रम स्वास्थ्य सरोकार।
8: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
7: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
8: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

शांति र विकास का लागि हाम्रो आवाज स्टुडियो फार फार अवे रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। रसुवा, नुवाकोट र धादिङमा सम्पर्कविहीन लमजुङवासीको विवरण दिन प्रहरीको आग्रह, जोखिममा परेका व्यक्तिको अवस्थाबारे तत्काल खबर गर्न अनुरोध। भोटेकुसी बाढी पीड़ितलाई मर्स्याङदीका जनप्रतिनिधिले आधा महिनाको सुविधा सहयोग गर्ने, मध्य नेपाल नगरपालिकाले पनि 5 लाख सहयोग गर्ने। भोटेकुसी नदीको बाढी प्रभावितका लागि लमजुङमा निर्माणाधीन एपी पावर र दिव्यज्योति हाइड्रो पावरद्वारा 40 लाख सहयोग। बाढी पीड़ितका नाममा जथाभावी चन्दा संकलन नगर्न सरकारको चेतावनी, जानकारी पाएमा तुरून्तै खबर गर्न आग्रह। र राईनासको सहोदर सामुदायिक अस्पतालमा सीएमसीबाट आएका विद्यार्थीद्वारा फोहोर व्यवस्थापन सम्बन्धी सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन, फोहोर व्यवस्थापनका 3R तरिका बारे छलफल।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकचङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
0: समाचार अब विस्तारमा। रसुवा, नुवाकोट र धादिङमा आएको बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका लमजुङवासीको यथार्थ विवरण संकलन गरी खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय लमजुङले सार्वजनिक सूचना जारी गरेको छ। प्रहरीले लमजुङमा स्थायी बोतन भई रोजगारी, व्यवसाय, अध्ययन वा अन्य सिलसिलामा रसुवा, नुवाकोट तथा धादिङ पुगेका र हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएका व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको हो। सम्पर्कविहीन व्यक्तिको नाम, उमेर, स्थायी ठेगाना, हाल बसोबास वा कार्यरत स्थान, सम्पर्क नम्बर तथा परिवार आफन्तको सम्पर्क विवरण प्रहरीलाई उपलब्ध गराउन अनुरोध गरिएको छ। प्रहरीले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन संचारकर्मी, स्थानीय तह, जनप्रतिनिधि, सामाजिक संघ संस्था, नागरिक समाज, समुदाय तथा आम नागरिकलाई आफ्नो क्षेत्रबाट सहजीकरण गरिदिन आग्रह गरेको छ। प्राप्त विवरण जिल्ला प्रहरी कार्यालय लमजुङ वा नजिकको प्रहरी कार्यालयमा उपलब्ध गराउन सकिनेछ। सम्पर्कका लागि जिल्ला प्रहरी कार्यालय लमजुङको फोन नम्बर 98560903 तथा प्रहरी हटलाइन 100 जानकारी गराउन सकिनेछ। प्रहरीले विपदको समयमा प्राप्त हुने सानो जानकारीले समेत कसैको जीवन बचाउन सकिने भन्दै सम्पर्कविहीन तथा जोखिममा परेका व्यक्तिको अवस्थाबारे जानकारी भए तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारलाई राहत दिन लमजुङको मर्स्याङदी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो आधा महिनाको सेवा सुविधा सहयोग गर्ने भएका छन्। गाउँपालिकाले जारी गरेको अपीलमा बाढ़ी पीड़ितको दुःखमा स्थानीय सरकार साथमा रहेको जनाएको छ। जनप्रतिनिधिहरूले आधा महिनाको सेवा सुविधा नेपाल सरकारको आधिकारिक कोषमा जम्मा गर्ने निर्णय गरेको हो। भोटेकोसीमा आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ। गाउँपालिकाले बाढ़ीबाट प्रभावित वा सम्पर्कविहीन भएका व्यक्तिहरूको विवरण पालिकामा उपलब्ध गराउन समेत आग्रह गरेको छ। यसबाट प्रभावितको पहिचान गरी राहत वितरण गर्न सहयोग पुग्ने जनाइएको छ। गाउँपालिकाले विपदको समयमा राहतका लागि सहयोग गर्न संघ संस्था समाजसेवी उद्योगी व्यवसायी तथा आम नागरिकलाई पनि अपील गरेको छ। सहयोग रकम नेपाल सरकारको आधिकारिक कोषमा मात्र जम्मा गर्न आग्रह गरिएको छ। गाउँपालिकाले बाढ़ी पीड़ितको राहत पुनस्थापना र पुननिर्माणमा सबै मिलेर सहयोग गर्न आग्रह गरेको छ। बाढ़ीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। शोकलाई शक्तिमा बदलौं, राहत र पुनस्थापनामा जुटौं भन्ने सन्देश सहित गाउँपालिकाले विपद पीड़ितको साथमा रहने प्रतिबद्धता जनाएको छ। लमजुङको मध्य नेपाल नगरपालिकाले बाढ़ी तथा पहिरो प्रभावित नागरिकको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। रसुवा जिल्लाबाट शुरू भई नुवाकोट, धादिङ, गोरखा, तनहु, चितौन हुँदै नवलपरासीसम्म फैलिएको विनाशकारी बाढ़ी तथा पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति पुगेको घटनाप्रति नगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ। नगर प्रमुख रमेश कुमार पाण्डेद्वारा जारी विज्ञप्तीमा प्राकृतिक विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्य लाभ र सुरक्षित जीवनयापनको कामना गरिएको छ। विपदका कारण उत्पन्न विषम परिस्थितिमा पीड़ित तथा प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले गरिरहेको प्रयासप्रति मध्य नेपाल नगरपालिकाले ऐक्यबद्धता जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट पीड़ितका लागि अपी पावर कम्पनी लिमिटेड र यसको सहायक कम्पनी दिव्य ज्योति हाइड्रो पावर लिमिटेडले 40,00,000 रूपियाँ सहयोग गर्ने भएका छन्। लमजुङमा निर्माणाधीन यो दुई कम्पनीले लमजुङको मर्स्याङदी नदीमा 50 मेगावटको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। अपी पावरले नेपाल सरकारको राहत कोष मार्फत 35,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गरेको हो। त्यस्तै दिव्य ज्योति हाइड्रो पावरले राहत कोष मार्फत 5,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको जनाएको छ। अपी पावरले प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। विपदको कठिन समयमा नागरिकको जीवन रक्षा, राहत तथा पुनस्थापनाको कार्यमा सहयोग गर्नु सबैको दायित्व भएको कम्पनीले जनाएको छ। यस्तै दिव्यज्योति हाइड्रो पावरले बाढ़ी पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले 5,00,000 रूपियाँ राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो। दुवै कम्पनीले विपदका कारण घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्। अपी पावर ग्रुपले विषम परिस्थितिमा एकअर्काको सहारा बन्नु नेपालीको पहिचान भएको उल्लेख गर्दै विपदको सामना गर्न सबै एकजुट हुनुपर्ने जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
4: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोभाइडर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652425 06652475। मोबाइल नम्बर 98565435।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 06652929। मोबाइल नम्बर 98560602।
7: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
8: चाडबाड पनि नजिकै आइसक्यो। गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
8: चिन्तै नगर्नुहोस् न बुढा, बेसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
10: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रमा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381381। दीपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
10: छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ।

0: हल न तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल, यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
0: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855475783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
3: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
4: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
3: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
4: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
2: दाई, पैसा त डम्मै कमाएर ल्याउनु भयो क्या रे?
5: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
5: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
4: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 9856045401 र 9826173799।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
7: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण मैलुङ स्थित 200 मेगावटको अप्पर त्रिशुली 1 जल विद्युत आयोजनामा कार्यरत लमजुङ चितीका 6 युवा अझै उद्धारको पर्खाइमा छन्। आयोजनामा कार्यरत लमजुङ बेसी सहर नगरपालिका 11 चिटीका 8 युवा मध्ये सरोज मौराती र हरि दुलालको उद्धार भइसकेको छ। राजु मौराती, शरद मौराती, दीपक मौराती, राजकुमार दुलाल, रामकृष्ण दुलाल र नेत्र बहादुर सार्की भने अझै उद्धारको प्रखाईमा छन्। बाढ़ीपछि आयोजनामा कार्यरत करिब 600 जना मध्ये अधिकांशको उद्धार भइसकेको र करिब 200 जना अझै उद्धारको प्रखाईमा रहेको बताइएको छ। विकट भूगोल र संचार सम्पर्क विच्छेदका कारण 6 युवाको अवस्था जोखिमपूर्ण रहेको परिवारले जनाएको छ। परिवार तथा आफन्तले नेपाली सेना, सुरक्षा निकाय र सम्बन्धित उद्धार टोलीसँग हेलिकप्टर मार्फत उनीहरूको तत्काल सकुशल उद्धार गर्न माग गरेका छन्। भोटेकोशी नदीमा बाढ़ी आएपछि पीड़ितको राहतका लागि भन्दै जथाभावी आर्थिक सहयोग संकलन नगर्न सरकारले चेतावनी दिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा चन्दा संकलन नगर्न

नगराउन आग्रह गरेको हो। बुधबार बिहान 8:40 भोटेकोशी नदीमा आएको ठूलो बाढ़ीले भोटेकोशी र त्रिशुली नदी किनारमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। घाइते तथा अलपत्र परेकाहरूको खोजी र उद्धार कार्य जारी छ। सरकारले प्रभावित क्षेत्रमा राहत वितरणको काम समेत शुरू गरिसकेको छ। विपदको यस घड़ीमा केही व्यक्ति तथा समूहले बाढ़ी प्रभावितको राहतका लागि भन्दै क्यूआर कोड समेत शेयर गरेर पैसा उठाउन थालेको गुनासो प्राप्त भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता एवं उपसचिव शान्ति महतले सरकारले आह्वान गरेको आधिकारिक निकाय बाहेक अन्य कुनै पनि संस्था वा व्यक्तिलाई आर्थिक रूपमा आर्थिक सहयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो। प्राधिकरणले कसैले अनधिकृत रूपमा आर्थिक सहयोग संकलन गरिरहेको जानकारी पाएमा तुरन्त खबर गर्न भनेको छ। यसका लागि प्राधिकरणको फोन नम्बर 01421197 सूचना दिन सकिनेछ। विपदको समयमा पीड़ितका नाममा हुन सक्ने ठगीबाट बस्न प्राधिकरणले सबैलाई सचेत गराएको छ। अहिले प्रभावित क्षेत्रमा सरकारी संयन्त्र र सुरक्षा निकाय मार्फत उद्धार तथा राहतको कामलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ। लमजुङको राईनाथ नगरपालिका 7 स्थित सहोदर सामुदायिक अस्पतालमा चितवन मेडिकल कलेज सीएमसीका बीबीएस प्रथम वर्षका विद्यार्थीहरूले ठोस फोहोर व्यवस्थापन सम्बन्धी सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरेका छन्। समुदायमा फोहोरबाट उत्पन्न हुने स्वास्थ्य तथा वातावरणीय समस्या न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा फोहोरलाई स्रोतमा वर्गीकरण, कुहिने नकुहिने फोहोर छुट्याउने, पुनः प्रयोग र पुनः चक्रण बारे जानकारी दिइएको थियो। कार्यक्रममा समाजसेवी भोजराज चिलुवाल, दुर्गा भुजेल, मदन बाबु गिरी, जनकराज भट्ट, वीरेन्द्र पाण्डे, कमला चिलुवाल, रमा लौडारी तथा स्वयंसेविका विमला विक सहभागी भएका थिए। रायनास क्षेत्रमा सामुदायिक स्वास्थ्य फील्ड कार्यक्रम अन्तर्गत विद्यार्थीका 13 समूह परिचालित छन्। समूह आएका 9 विद्यार्थीहरू भूषण दाहाल, किरण श्रेष्ठ, सुमित शाह, मेलिना विष्ट, सिसम भण्डारी, सुवेक्षा पिया, युवराज पराठे, सुदीप गेलु र अमान रोमानले उडा नम्बर 7 कार्यक्रम सञ्चालन गरेका हुन्। विद्यार्थीहरूले फोहोर व्यवस्थापनका 3R तरिका अर्थात फोहोर घटाउने, पुनः प्रयोग गर्ने र पुनः चक्रण गर्ने विषयमा विशेष छलफल गरिएको थियो। कार्यक्रमले समुदायमा स्वच्छता, वातावरण संरक्षण र स्वस्थ जीवनशैली प्रति जनचेतना बढ़ाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

0: Radio Jodari 91.4 MHz.
1: बुढा ए बुढा एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
2: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
3: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ
3: सम्पर्क नम्बर 9842618202 र 9840319789
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ
4: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
6: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 9856-602-299
1: अहिले बेलुकीको 7 बज्यो
7: शान्ति र विकासका लागि हाम्रो आवाज
0: Radio Jodari 91.4 MHz.
8: आदरणीय श्रोता मित्र जय बसिंह अनि नमस्कार अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ ल मित्र अब हामी कथा सुरु गरौँ है त प्रिय श्रोता रिस र तितोपना ती मानिसहरूमा थियो जो अरू विदेशीहरू सिपाहीहरूद्वारा शासित थिए अनि यो कथा एक कप्तान र उसको नोकरको बारेमा हो त्यस बेला परमेश्वरले अब्राहम र उनका सन्तानलाई दिनुभएको देशमा रोमीहरूले शासन गर्दथे रोमीहरूको संकेत चाहिँ शक्ति र सामर्थ्य थियो र मन्दिरको द्वारमा रोमी चिलको प्रतीक राखिएको थियो अनि पिलातस यहुदिया र सामरियामा शासक थिए र सम्राटसँग सिधै कुरा गर्दथे अनि हेरोद महानका छोरा हेरोद एन्टियासलाई रोमको अनुमतिले गालिलमा शासन गर्दथे त्यो पुरै देश नै रोमीहरूको शासनमा थियो तर त्यहाँ एकजना रोमी कप्तान थिए जसको नाम हामीलाई थाहा छैन तर उनी इजरायली मानिसहरूको नजिक र यहुदी धर्मको आस्था राख्ने व्यक्ति थिए ती कप्तानहरू चाहिँ रोमी सिपाहीहरूको मेरुदण्ड हुने गर्दथे तिनीहरूले 700 जना भन्दा बढी सिपाहीहरूलाई परिचालन गर्दथे अनि त्यो कप्तानले कसैलाई आइज भने तुरन्तै त्यो आउँदथ्यो र जा भने त्यो तुरन्तै जाँदथ्यो तर पनि उसका सिपाहीहरूले यो पनि जान्दथे कि ऊ कप्तान पनि अरू कसैको अधिकारमा थियो जब

भन्दा माथिको हाकिमले आज्ञा गर्दथ्यो, उसले त्यो कुनै प्रश्न बिना नै मान्नु पर्दथ्यो। त्यो नै रोमी सिपाहीहरूको अनुशासन थियो। तर यो कप्तान चाहिँ अरू भन्दा भिन्दै प्रकारको थियो। उसले यहुदी मानिसहरूलाई माया गर्दथ्यो, यहुदीहरूको सभाघर बनाउनलाई अनुमति पनि दिएको थियो। सायद ऊ पनि अरू अन्य जातिहरू जस्तै सभाघरमा गएर आराधना पनि गर्दथ्यो होला। यहुदी मानिसहरूले कोही कोही अन्य जातिहरूलाई चिन्दथे जसले साँचो परमेश्वरको आराधना गर्दथे र आफ्ना पिता पुर्खाका मूर्तिहरूलाई त्यागेर सृष्टिकर्ता परमेश्वरको उपासना गर्दथे। उही गैर यहुदीहरूले पनि खतना गरेर पूर्ण यहुदी भएका थिए। कोही चाहिँ खतना नगरेर पनि सभाघरको सेवामा आउँदथे र परमेश्वरको उपासना गर्दथे। तिनीहरू एक आत्मिक यात्रामा थिए र आफ्नो विश्वास साँचो परमेश्वरमा राखेका थिए। अनि त्यो कप्तान पनि त्यस्तै प्रकारको परमेश्वरमा आस्था राख्ने व्यक्ति थियो। अनि अर्को कुरा, त्यो कप्तानले आफ्नो नोकरहरूलाई पनि असल व्यवहार देखाउँदथ्यो। एकजना चाहिँ उसको खास नोकर थियो र ऊ बिरामी थियो र मृत्युको नजिकमा पुगेको थियो। त्यो कप्तान आफैले पनि त्यसको वास्ता गरेको थियो। उसले त्यस नोकरलाई धेरै नै प्रेम गरेकोले उसको हृदय दुखित भएको थियो। तर पनि त्यो नोकर दिनदिनै झनझन कमजोर हुँदै गयो। त्यसपछि त्यो कप्तान गाउँका अगुवाहरू कहाँ गयो अनि उसले यसो भनेर विन्ती गर्न थाल्यो, मेरो नोकरहरू मध्ये यो जवान नोकर मेरो निम्ति विशेष छ अनि यो एकदमै साह्रै बिरामी छ र यो मर्नेछ भन्ने मलाई साह्रै डर लागेको छ। अनि तपाईँहरूले सहायता गर्ने केही उपाय छ? मैले तपाईँहरूको बीचमा एक शिक्षक अनि अगमवक्ता हुनुहुन्छ जो धेरै शक्तिशाली हुनुहुन्छ भने सुनेको छु। के तपाईँहरूले त्यो व्यक्तिको बारेमा बताइदिन सक्नुहुन्छ? त्यसपछि ती अगुवाहरूले छक्क पर्दै एक अर्कालाई हेराहेर गरे। त्यो कप्तानले कुरा गरेको व्यक्तिको बारेमा तिनीहरू जान्दथे उहाँ यीशु हुनुहुन्थ्यो। के हल्साले उहाँको फरिसीहरूसँग आम्ना सामना भएको थिएन र के ती आत्मिक अगुवाहरूले यीशु र उहाँका कर्मको बारेमा धेरै शंका गरेका थिएनन् र के उहाँले सभाको दिनमा निको पारेर सभा भङ्ग गर्नु भएको थिएन र तर अझै पनि मानिसहरू उहाँमा निको भएका थिए। एक पक्षघाती मानिस हिँडेर गयो, दृष्टिविहीन व्यक्तिले दृष्टि पायो अनि दुष्ट आत्माले उहाँको आज्ञामा मानिसहरूलाई छोडेर गयो। त्यसपछि अन्त्यमा एकजना अगुवाले भन्यो, हो तिमीले सही भन्यौ, त्यहाँ नासरतका यीशु भनिने शिक्षक हुनुहुन्छ। उहाँ परमेश्वरको राज्यको बारेमा मानिसहरूलाई सिकाउँदै गाउँ गाउँ डुल्नुहुन्छ अनि मानिसहरूलाई निको पार्नुहुन्छ। हामीले आफ्नै आँखाले पनि देखेका छौ। तर हाम्रा आत्मिक अगुवाहरूले उहाँलाई पछ्याउँदैनन् र उहाँ परमेश्वरबाट हुनुहुन्न भनेर भन्दछन्। तर यत्तिकैमा त्यस कप्तानको हृदयमा आशाले भरिएर भन्यो, तपाईँ के भन्नुहुन्छ त? के तपाईँले उहाँ परमेश्वरबाटको हुनुहुन्छ भने विश्वास गर्नुहुन्छ? त्यस अगुवाले जवाफ दियो, हामी जान्दैनौ, हामी पूर्ण रूपमा पक्का हुन सक्दैनौ, तर उहाँ आउनुहुनेछ र तपाईँलाई भन्नुहुनेछ। उहाँ कसैको भेदभाव गर्नुहुन्न, चाहे गरीब होस् या चाहे धनी, जवान होस् या वृद्ध अथवा अशुद्ध नै किन नहोस्। यदि अनि सायद उहाँ तपाईँको घरमा पनि आउनुहुनेछ र तपाईँको नोकरलाई हेर्नुहुनेछ। त्यसपछि तपाईँ आफै उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ कि हुन्न भनी निर्णय गर्न सक्नुहुन्छ। अनि त्यस कप्तानले भन्यो, तर म त गैर यहुदी हुँ, के उहाँ मेरो घरमा पनि आउनुहुनेछ? के उहाँले मेरो नोकरलाई निको पार्नुहुनेछ? के उहाँले मलाई पनि हेर्नुहुनेछ? त्यसपछि त्यो गाउँको अगुवा रोकियो र अर्कोले भन्यो, तपाईँ एक असल व्यक्ति हुनुहुन्छ र हामीलाई भलाइ गर्नुभएको छ। तपाईँले हाम्रो सभाघर ल्याइदिनुभयो र तपाईँले रोमीहरूको मूर्तिलाई त्यागेर साँचो परमेश्वरको आराधना गर्नुभएको छ। हामीले यो गर्नेछौ, हामी यीशु कहाँ गएर तपाईँको बारेमा भन्नेछौ। सायद उहाँले हाम्रो कुरा सुन्नुहुनेछ र उहाँलाई हाम्रो घरमा आउनलाई मनाउन सक्छौ र उहाँले तपाईँको नोकरमाथि आफ्नो हात राखिदिनुहुनेछ। अनि त्यस कप्तानले भन्यो, धन्यवाद मित्र, धन्यवाद, किनकि ऊ धेरै लामो समय अब बाँच्दैन भन्ने मलाई डर छ। प्रिय श्रोता मित्र, अनि ती मानिसहरू यीशु कहाँ हुनुहुन्छ भनी खोज्नलाई निस्के।
अनि जब तिनीहरूले उहाँलाई भेट्दाए तिनीहरूले विनम्र पूर्वक भने, यीशु हामी तपाईँलाई केही सोध्न चाहन्छौं, हामी जान्दछौ कि तपाईँ एक न्यायी मानिस हुनुहुन्छ र भेदभाव देखाउनुहुन्न। यीशुले जवाफ दिनुभयो, हो यो साँचो हो, म तिमीहरूलाई के सहायता गरौं, म तिमीहरूको लागि के गरिदिऊ भनी तिमीहरू चाहन्छौ। ती मानिसहरूले जवाफ दिए, हाम्रो लागि होइन तर एकजना हाम्रो मित्रको लागि हो, उहाँ एक गैर यहुदी हुनुहुन्छ, उहाँ एक रोमी कप्तान हुनुहुन्छ तर उहाँ एक असल मानिस हुनुहुन्छ। त्यो कप्तानको एउटा साह्रै प्रेम गर्ने जवान नोकर छ तर अहिले त्यो छिटो साह्रै बिरामी छ, मृत्युको मुखैमा छ, के तपाईँ आउन सक्नुहुन्छ र निको पार्न सक्नुहुन्छ। त्यसपछि यीशुले ती मानिसहरूको हृदय गहिरिएर विचार गर्नुभयो। तिनीहरू यो मात्र जान्दथे कि उहाँले पक्षपात गर्नुहुन्न, किनकि उहाँले यहुदी मानिसहरूले जस्तै अरू मानिसहरूलाई पनि प्रेम गर्नुहुन्थ्यो, अनि उहाँले असल मानिसहरूलाई मात्र प्रेम गर्नु भएन तर एकदमै दुखितहरूलाई पनि प्रेम गर्नुभयो। विशेष गरी उहाँका मानिसहरू परमेश्वरको राज्य र क्षमादान अनि प्रेम बुझ्न तिनीहरूको हृदय साह्रै सुस्त थियो, जुन उहाँले इजरायलको लागि मात्र होइन तर सारा संसारको लागि नै ल्याउनु भएको थियो। त्यसपछि ती मानिसहरूले भने, उहाँ तपाईँको निम्ति योग्य हुनुहुन्छ, उहाँले हाम्रा जातिलाई प्रेम गर्नुहुन्छ र उहाँले हाम्रो सभाघर बनाउनलाई पैसा पनि दिनुभएको थियो। तर प्रिय श्रोता मित्र, यीशुलाई अरू बढी प्रतिक्रियाको खाँचो थिएन, उहाँ त्यसको निम्ति आउनुहुने थियो, चाहे त्यो कप्तानले सभाघर बनाएको होस् या नहोस्। अनि उहाँले ती मानिसहरूलाई भन्नुभयो, म आउनेछु र त्यसको नोकरलाई निको पार्नेछु। त्यसपछि ठूलो हर्ष र आनन्दले ती मानिसहरूले यीशुलाई त्यो कप्तानको घरतिर लगे। यता त्यो कप्तान साह्रै चिन्तित भएको थियो, त्यसको नोकर झन कमजोर हुँदै गएको थियो र उसले यीशु आउनुहुन्छ कि आउनुहुन्न भनी जान्दैन थियो। उसले घर बाहिर निस्केर हेर्यो र बाटोतिर निहाल्यो अनि त्यहाँ गाउँलेहरूसँग यीशु आउँदै हुनुहुन्थ्यो। त्यसपछि त्यो कप्तानले यीशुलाई देखेर आफ्नो अयोग्यपनको निम्ति आफ्नो आत्मामा रोयो। त्यो कप्तानले शक्तिको बारेमा जान्दथ्यो, उसले रोमीहरूको शक्ति जान्दथ्यो र आज्ञा पनि बुझेको थियो। यदि कसैलाई आज्ञा गर्दथ्यो भने उसले तुरुन्तै त्यो गर्नु पर्दथ्यो, तर उहाँ भिन्नै शक्तिसहित आउँदै हुनुहुन्थ्यो। त्यो रोमीहरूको शक्ति जस्तो होइन तर आत्मिक र नैतिक शक्तिद्वारा आउँदै हुनुहुन्थ्यो।

प्रिय श्रोता, यसो आउँदै गर्दाखेरि यसो र त्यस कप्तान बसेको ठाउँको दूरी धेरै थिएन। ती गाउँले अगुवाहरूले यसोलाई त्यो कप्तानको घरलाई देखाउँदै थिए। तर अचानक एउटा अर्को मानिसहरूको समूह त्यस घरबाट निस्केर यसो कहाँ गयो अनि तिनीहरूले यसोलाई भने, यसो हामीसँग तपाईँको निम्ति हाम्रा मित्र त्यस रोमी कप्तानबाट एउटा सन्देश छ। उहाँले यस प्रकारले भन्नुहुन्छ, हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्यको ठानिन, तर वचन भनिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि अख्तियार मुनि बस्ने मानिस हो अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कोलाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यो गर भन्छु अनि त्यसले गर्छ। हे यीशु, तपाईँको वचन मात्र भनिदिनुहोस्, म जान्दछु कि त्यो बिरामी बलले तपाईँको आज्ञा मान्नेछ, छोड्नेछ अनि मेरो चाकर निको हुनेछ। त्यसपछि यीशु रोकिनु भयो र उहाँको मुख खोलियो, तर केही शब्द पनि आएन। उहाँ सबै मानिसहरूतिर फर्कनुभयो अनि अन्त्यमा ठूलो आश्चर्यका साथ र आनन्दले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मैले इजरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। यो सुनेर त्यहाँ भएका मानिसहरू सबैजना छक्क परे। यहाँ यीशुले के भन्नुभयो? एक गैर यहुदीसँग ठूलो विश्वास, एक रोमी कप्तानसँग महान विश्वास, अनि उसको विश्वास इजरायलमा यीशुले अरूभन्दा महान देख्नुभयो। प्रिय श्रोता, इजरायलका मानिसहरू विश्वासका मानिसहरू भएका थिए। अब्राहम विश्वासका पिता थिए अनि उसको विश्वासले नै अरू मानिसहरूको विश्वास नापिन्थ्यो। पुराना मानिसहरू र स्त्रीहरू परमेश्वरको महान विश्वासमा अभ्यास गर्दथे। मोसा, यहोशु, समुएल, रुथ, दाऊद, एलिया, इसैया अनि अरू अगमवक्ताहरू जोसँग परमेश्वरमा विश्वास थियो। तर यो पुस्ताको बारेमा नि के त? यो एक गैर यहुदी, एक रोमी कप्तानमा त्यो यीशुले चाहनु भएको विश्वास प्रकट भयो। साँच्चै तिमीहरूलाई भन्दछु, मैले इजरायलमा पनि यस्तो ठूलो विश्वास देखेको छैन। त्यस रोमी कप्तानले यीशुको अधिकारलाई जान्यो अनि यो पनि जान्यो कि उहाँले भनेको एक वचनले त्यस रोगले उसको चाकरलाई छोडेर जानेछ। उसले यो पनि जान्यो कि यीशुको वचन पछाडि नै यीशुको अधिकार छ, जस्तो कि उसको आज्ञा पछाडि रोमको अधिकार थियो। त्यसकारणले गर्दा नै उसले आज्ञा गरे बमोजिम त्यसका सिपाहीहरूले गर्दथे। त्यही प्रकारले जब यीशुले एक वचनको आज्ञा बोल्नुभयो, सबै रोग, मृत्यु, दुष्टात्मा अथवा जे भए तापनि तुरुन्तै आज्ञा मान्ने थिए। प्रिय श्रोता, आज मलाई एउटा प्रश्न सोध्न दिनुहोस्। के तपाईँले यीशुको शक्ति र अधिकारलाई बुझ्नु भएको छ? उहाँसँग सबै रोगीपनमाथि, सबै शारीरिक समस्याहरूमाथि, सबै आत्माहरूमाथि, मृत्युमाथि अनि सबै थोकहरूमाथि शक्ति र अधिकार छ। यीशुसँग सबै अधिकार छ। पछि उहाँले भन्नुहुनेछ, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिएको छ। अनि मेरो प्रिय श्रोता, तपाईँ पनि त्यही रोगी कप्तान जस्तै हुनु आवश्यक छ, जसले यीशुसँग सबै अधिकार छ र उहाँसँग भन्नलाई आज्ञाका वचनहरू छन् भनी विश्वास गर्यो। तपाईँमा पनि यस्तै किसिमको विश्वास हुनै पर्दछ। भन्नुहोस् कि मेरो जीवनमा आज्ञा गर्नुहोस्। तपाईँ उहाँले तपाईँको जीवनमा कस्तो किसिमको आज्ञा गरेको चाहनुहुन्छ? उहाँले तपाईँको पाप सबै हट्न भनी आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँ एक पापी भए तापनि परमेश्वरको अघि असल भएको आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँलाई उहाँको परिवार बनाउन आज्ञा गर्न चाहनुहुन्छ? उहाँले तपाईँलाई पूर्ण रूपमा उहाँको परिवारको सदस्य भएको आज्ञा गर्न चाहनुहुन्छ? तर प्रिय श्रोता, तपाईँ त्यस रोमी कप्तान जस्तै आफू अयोग्य भएको महसुस गरी उहाँमा समर्पण हुनु नै पर्दछ। याद गर्नुहोस्, ती यहुदी अगुवाहरूले के भनेका थिए? उहाँ योग्य हुनुहुन्छ, उहाँ असल मित्र हुनुहुन्छ, उहाँले हाम्रा सभाघर बनाइदिनु भयो, उहाँले हाम्रा मानिसहरूलाई प्रेम गर्नुहुन्छ। अनि जब यी कुराहरू वास्तविक रूपमा साँचो हुन आयो, त्यस कप्तानले आफैलाई भिन्नै दृष्टिकोणले हेर्यो। उसले भन्यो, म अयोग्य छु, तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। प्रिय श्रोता, तपाईँ आफ्नो बारेमा के सोच्नुहुन्छ?
के तपाईँ कतिको योग्य हुनुहुन्छ भनेर सुन्नु भएको छ? तपाईँ एकछिन विश्वास गर्न सक्नुहुन्छ, तर जब येशु तपाईँको नजिक आउनुहुन्छ भने तपाईँले अरू केही भिन्दै महसुस गर्नुहुनेछ। तपाईँले उहाँलाई आफ्नो घरमा पाहुनाको रूपमा स्वागत गर्न योग्यको हुनुहुन्न। तर जब तपाईँ आफैलाई अयोग्य महसुस गर्नुहुन्छ, तब मात्र तपाईँ येशूको आज्ञा सुन्नको निम्ति योग्य ठहरिनुहुनेछ। अनि तपाईँले धार्मिकता र शक्तिको दान पाउनुहुनेछ। अनि येशूले आफ्नो वरिपरि भएका मानिसहरूलाई भन्नुभयो, म तिनीहरूलाई भन्दछु, धेरैजना पूर्व र पश्चिमबाट आउनेछन् र अब्राहम आउनेछन्, अब्राहम इसाक अनि याकुबसँग स्वर्गीय राज्यमा खान बस्नेछन्, तर परमेश्वरको पुत्रले तिनीहरूलाई अन्धकारमा फालिदिनेछ, जहाँ रुनेछन् र दारा किट्नेछन्। तर येशूले यहाँ यो देखाउँदै हुनुहुन्थ्यो कि विश्वासद्वारा र नम्रताद्वारा मात्रै त्यस महान भोजमा बस्न सकिन्थ्यो, न कि अब्राहम तर्फको सन्तान हो भनेर हो। यो चाहिँ आत्मिक विश्वासको सन्तानको लागि मात्र थियो, तर शारीरिक सन्तानहरूको लागि चाहिँ होइन। अनि त्यस रोमी कप्तानले यो देखाउँदै थियो कि ऊ चाहिँ एक साँचो विश्वासको मानिस थियो। अनि जब रोमी कप्तानले आफ्नो नोकरलाई निको पार्न येशूसँग अनुरोध गर्यो, अनि के उहाँले त्यसलाई निको पार्नुभयो त? येशूले त्यस रोमी कप्तानको विश्वासको बारेमा त्यहाँ भएका सबै मानिसहरूलाई भनेपछि उहाँले त्यस कप्तानले पछिल्लो पटक पठाएका ती मानिसहरूलाई भन्नुभयो, आओ अनि तिमीहरूले विश्वास गरे जस्तै होस्। अनि जब ती मानिसहरू फर्केर त्यस रोमी कप्तानको घरमा गए, तब तिनीहरूले त्यस बिरामी नोकरलाई आनन्द, हर्ष र पूर्ण रूपमा निको भएर हाँसिरहेको भेट्टाए। प्रिय श्रोता, येशु छोटो समयको लागि कफरनहुममा बसेर नाइन नाउँको सहरतिर जानुभयो। नाइन चाहिँ गालिलको दक्षिण पश्चिममा पर्ने एउटा सानो सहर थियो। अनि जसरी उहाँ त्यस सहरको ढोकामा पुग्नुभयो, त्यहाँ धेरै मानिसहरू निस्किरहेको मानिसहरूको हल्ला थियो, तर त्यो चाहिँ हर्ष र आनन्दको स्वर थिएन। येशु चाहिँ कफरनहुमबाट आनन्द साथ निस्किनु भएको थियो, तर नाइन सहरमा पुग्दा यहुदीहरूको घरबाट दुखित आवाज आइरहेको थियो। त्यहाँ अर्को एक जवान ठिटो बिरामी भएर मरेको थियो। त्यो ठिटो आफ्नो आमाको एक मात्र छोरो थियो, अनि त्यसको बुवा चाहिँ पहिले नै मरिसकेको थिए। अहिले ऊ एकदमै ठूलो खाँचोमा परेकी थिए। त्यहाँ हल्लै हल्ला भएको थियो। त्यहाँ हल्लै हल्ला भएको ठूलो भीड़ले त्यस स्थितिलाई अन्त्येष्टि गर्नको लागि चियातिर लग्दै थियो। तिनीहरू त्यहाँ बाँसुरीहरू र धुनहरू बजाइरहेका थिए र रुनीहरू रोइरहेका थिए। तर जब येशूले त्यस स्त्रीलाई देख्नुभयो, उहाँले त्यस स्त्रीको निम्ति दया देखाउनुभयो। उहाँले त्यसलाई दया देखाउनुभयो किनकि ऊ एक विधवा थिए। उहाँले त्यसलाई दया देखाउनुभयो किनकि ऊ अहिले सन्तानविहीन थिए। त्यसपछि येशू त्यस हल्ला भएको भीड़मा जानुभयो र चर्को स्वरमा चिच्याउनु भयो, नरो। त्यसपछि उहाँ त्यो कपडामा बेरिएको त्यस विधवाको छोरो कहाँ जानुभयो र त्यो खाट बोक्नेहरूलाई रोकेर भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ। अनि त्यहाँ त्यो मानिस तुरन्तै उठ्यो र उसले केही भन्न थाल्यो। प्रिय श्रोता, उसले के भन्यो त त्यो हामी जान्दैनौ, तर यो चाहिँ महान हुनै पर्दछ। सायद उसले भन्यो होला, तपाईँले मलाई लग्दै गरेको संसार कहाँ छ, म मरेको छैन, म जीवित छु। येशूले त्यस युवकलाई बेरिएको लुगाबाट बाहिर निस्कनलाई सहायता गर्नुभयो र उसलाई उसको आमाको हातमा सुम्पिदिनुभयो। अनि त्यस स्त्रीको हृदय साह्रै आनन्दित भएको थियो। तर त्यस भीड़मा भएका मानिसहरू सबै भयभीत भए र परमेश्वरको महिमा गरे र भने, एउटा महान अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन्। परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ अनि उहाँको यो विषयको चर्चा सारा युदिया र छेउछाउका समस्त जिल्लाहरूमा फिजियो। यही चर्चा आज तपाईँहरू सुन्नेहरूको बीचमा आएको छ। प्रिय श्रोता, आज तपाईँहरूको बीचमा दुईवटा कथा भनिएको छ, अनि ती दुवै कथामा जवान ठिटोको बारेमा छ। एउटा चाहिँ एक रोमी कप्तानको साह्रै प्रेम गरेको चाकर, अनि अर्को चाहिँ इजरायलमा एक विधवाको एकमात्र छोरो। त्यो सबैको मुख्य बुदा मृत्यु नै थियो, जो मृत्युबाट अनन्ततामा परिवर्तन भयो। येशूले एउटालाई टाढेबाट निको पार्नुभयो अनि अर्कोलाई आफ्नै सामु निको पार्नुभयो। तर येशूले ती दुवै रोमी कप्तान र त्यो विधवालाई हर्ष र आनन्दित तुल्याइदिनुभयो। एउटासँग महान नम्रताको विश्वास देख्नुभयो भने
अर्कोसँग आफ्नो हृदयमा दयाको महसुस गर्नुभयो। तर दुवैसँग यीशुले यो देखाउनुभयो कि उहाँ सबैका प्रभु हुनुहुन्छ। उहाँ त्यही हुनुहुन्छ जसले रोगीपनलाई भन्नुहुन्छ हटिजा अनि त्यो जानेछ, अनि दुष्ट आत्मालाई भन्नुहुन्छ छोडिजा, तिनीहरू उहाँको आज्ञा मानेर भाग्नेछन्। अनि उहाँ त्यही हुनुहुन्छ जसले आशीषात भन्नुहुन्छ आओ र आशिष तपाईँमा आउनुहुनेछ, अनि उहाँद्वारा मुक्ति तपाईँमा प्रवेश गर्नेछ। अनि उहाँ त्यही हुनुहुन्छ जसले तपाईँहरू आज सुन्नेहरूलाई दया साथ आफ्नो वचनको आज्ञामा भन्नुहुन्छ म कहाँ आओ, कि तपाईँ आफ्नो समस्या र पापहरू लिएर आउनुहुनेछ अनि ती सबैमाथि विजय पाउनलाई उहाँलाई भन्न दिनुहुनेछ त प्रिय श्रोता। अनि ती दुवै कथाले हामीलाई येशूको शक्तिको छुवाएको महसुस गराएका छन्। आज म तपाईँहरूलाई सोध्दछु, के तपाईँले आफ्नो जीवन उहाँलाई दिनुभएको छ? के तपाईँले यस प्रकारले उहाँलाई भन्नुभएको छ, प्रभु तपाईँ मेरो घरमा आउनको योग्यको म छैन, तपाईँ मेरो जीवनमा आउन योग्यको म छैन, तर तपाईँ वचन मात्र बोलिदिनुहोस्, म जान्दछु कि म मेरा सबै पापहरूबाट शुद्ध हुनेछु। प्रिय श्रोता, म आशा गर्दछु कि तपाईँले आज यसो गर्नुहुनेछ। आजको कथाद्वारा परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

आदरणीय श्रोता मित्र, भर्खरै तपाईँ सुन्दै हुनुहुन्थ्यो कार्यक्रम येशूको कथा। अनि तपाईँलाई आजको कथा कस्तो लाग्यो त? म आशा गर्दछु कि पक्कै पनि आजको कथा सुनेर तपाईँ आनन्दित हुनुभयो होला। यदि यो कार्यक्रमको बारेमा कुनै सल्लाह सुझाव छ भने हामीलाई पत्र लेख्न नभुल्नुहोला। हामीलाई पत्र लेख्न सक्नुहुन्छ। हाम्रो कार्यक्रमको ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, पास्टर प्रवचन शाही, फोन नम्बर 9815046664, 9815046664, इमेल ठेगाना यस प्रकार छ: susilapraban1212@yahoo.com। अनि हाम्रो वेबसाइट रहेको छ www.twrnepal.com। हुन्छ त मित्र, आजलाई म बिदा लिन चाहन्छु। अर्को हप्ता फेरि यसै समयमा आउने नै छु। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

0: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्यो कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनसादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ सिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651। दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
5: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
6: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
5: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुन चाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ। प्रोप्राइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भुषाल, सम्पर्क नम्बर 9852।

0: साठी 45783 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लम्जो।
1: अर्जुन
2: यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
1: वा
2: कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841680025।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ঘোর দুঃখে কে টাউকো দুখনি কে পেট দুখনি কে দুখে আও দুখে আও জানি এই বেলা পখালা লাগে হইরান হইন কাহ জানি হলা কে করি কে নগর তৈলেই বিরামী ভার কেই মেলো মেসে পাই
1: বুয়া চিপ নগলোস ঝট্টই সুভাষ মেডিকো ফার্মামা গই আলম এই বিশি সর সেরা চোখ দেখি কারাকার জানে বাতো নি তেই যাম বরু
0: হুন্ছ বুয়ারি লো গই আলম সারে গারো বুয়া
1: सुभाष मेडिको फर्मा बेसी शहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईहरुकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
4: तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमय सम्पर्क गरौँ। बेसी सहरबाट चार धाम तीर्थ यात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
2: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
1: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला। जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर तीर्थ हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खाना व्यवस्था पनि रहेको छ।
2: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
1: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा फिल्म हल चोक, लमजुङ।
2: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
3: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461-21175।
4: जो चाहे काम चाहे वो भूई को पाए।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451-39647 र 98111-90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: को समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-5-45-783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ।
4: वाह,
3: कफी मात्रै कि खाना खाजा पनि छ।
4: थकाली खाना खाजा सेट
3: र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
5: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
6: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663-520-903, मोबाइल नम्बर 98-4-61-80-025।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
2: दाई, पैसा त जम्मै कमाएर ल्याउनु भयो क्या रे?
9: विदेशमा पैसा रुचमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
2: अब के गर्नुहुन्छ त दाई?
9: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
2: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
10: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोप्राइटर शरद बराल, सम्पर्क नम्बर 98-5-60-45-401 र 98-2-6-1-7-3-7-7-99।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठतेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवडारमा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चूरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665231381। दिपा सुन चाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ। साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ। जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652420435 06652475। मोबाइल नम्बर 9856045।

0: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्स्यो जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
1: हो त है आमा बरु कहाँ जाने भन्नु त
0: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
4: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
4: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
5: तिमी पनि साह्रै लाटी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
4: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
5: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
6: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी
2: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98-560-45-783 स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ
7: दुख कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन
8: बुवा चिन्ता नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
7: हुन्छ बुहारी लौ गइहालौँ साह्रै गाह्रो भयो
8: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98465-64093
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: किन हाँसे हो नि बुढा, तुलाई फर्किने गरी। बालबारा ही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू: दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
3: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
6: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
6: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
6: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-435, 066-520-475, मोबाइल नम्बर 9856-45-475।